सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी मेरोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सहकारी संकट समाधानका लागि सरकारले पहिलो पटक ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने रणनीति अपनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण नतिर्ने ऋणीहरूलाई कानूनी कार्यवाहीको चेतावनी दिँदै ऋणको विवरण सार्वजनिक गरेको छ। 480 मेगावटको फुकोट कर्णाली जलविद्युत आयोजनाबाट नेपाललाई निशुल्क प्राप्त हुने बिजुलीको अनुपात बढ़ाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। मे 2023मा सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी र भारतीय सरकारी स्वामित्वको नेशनल हाइड्रो इलेक्ट्रोनिक पावर कर्पोरेशन बीच समझदारी भएको थियो। उक्त धाराको उपधारा 5.1 अनुसार व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरेपछि नेपाललाई 21.9% बिजुली निशुल्क दिनुपर्नेछ।
3: दक्षिण एशिया क्षेत्रका उद्योग व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एशिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालीद्वारा आयोजना तथा व्यवस्थापन गरिने यो मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोशन ब्यूरो ईपीबीको सहकार्यमा संचालन भइरहेको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलेको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लेखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको हो।
3: विराटनगर व्याप परीक्षणमा कड़ा प्रावधानका कारण मेची नाकाबाट नेपाल एसियाको भारत निकासी 5 दिनदेखि ठप्प भएको छ। नेपालमा उत्पादित 90% चियाको बजार भारत हो। भारतले नेपाल लगायतका देशबाट आयात हुने चियामा मे 1 देखि लागू हुने गरी परीक्षणमा कड़ा नियम लागू गरेपछि अहिले भारतमा चिया निर्यात घटेको छ।
2: सुनचाँदीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ। निरन्तर मूल्य बढ़दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
3: अब शेयर बजार बिहिबार नेप्सेमा 2.93 अर्ब रूपियाँ भन्दा बढ़ीको धितो पत्र कारोबार भएको छ। यो रकम बराबरको 66,84,000 भन्दा बढ़ी किता धितो पत्र बिहिबार कारोबार भएको हो। पछिल्लो समय घट्दो क्रममा रहेको कारोबार रकम बिहिबार भने 3 अर्ब मुनि खुम्चिएको छ।

0: इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: खुशीको कनेक्सन।

0: नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*15 *7# डायल गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। भारत र पाकिस्तान बीच भीषण सैन्य तनावको एक वर्ष पूरा भएको छ। यो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन्। उनले भारत आफ्नो सुरक्षा सम्बन्धी नीतिमा पहिले जस्तै अडिग रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणको दोषीलाई जवाफ दिइएको दावी गर्दै भारतीय संचार माध्यम संस्था पीटीआईले खबर लेखेको छ।
4: अब खेल र खेलाड़ीका खबर। क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई नेपाल एले पहिलो अभ्यास खेलमा बिहिबार 45 रनले पराजित गरेको छ। अमेरिका सम्मिलित लीग दुईमा स्कटल्याण्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दैछ, तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्याण्डलाई सोच्न बाध्य बनाइदिएको छ।
3: अब कला र मनोरञ्जन। आजदेखि 3 नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शनमा आउने सिनेमाहरूमा चलचित्र एस थापाको निर्देशनमा रहेको लाली बजार, प्रकु पाण्डेको निर्देशनमा रहेको मालती मंगले र प्रेम सोनी सुनारको निर्देशनमा रहेको गुरूआमा रहेका छन्। यस्तै बलिउडको कृष्णा बरतम पार्ट 1 र हलिउडको मोटल कम्ब्याट पार्ट 2 पनि आजदेखि प्रदर्शनमा आएका छन।
4: अब विचार विश्लेषणको पालो। राज्यको उत्तरदायित्व के, सुकुम्बासीको अधिकार के शीर्षकमा कान्तिपुर दैनिकमा जेनजी प्रवीण कुमार यादवको विचार छापिएको छ। वर्तमान सन्दर्भमा सरकार समक्ष केही मूलभूत कानूनी प्रश्न अनिवार्य उठेका छन्। के सुकुम्बासी बस्ती हटाउने अभियान संविधान, मानव अधिकार मापदण्ड तथा प्रशासनिक कानून अनुसार मानव अधिकार मैत्री थियो? प्रभावित नागरिकका लागि पर्याप्त पुनर्स्थापना र सुरक्षित आवासको व्यवस्था गरिएको थियो? यदि उचित पुनर्स्थापना बिनै विस्थापन गरिएको हो भने त्यसबाट उत्पन्न मानवीय क्षति र व्यवस्थित मृत्युको सम्भावित मृत्युको कानूनी तथा राज्यीय उत्तरदायित्व कसले वहन गर्ने? यी प्रश्नको पारदर्शी निष्पक्ष र विधिसम्मत उत्तर बिना सुशासनको अवधारणा अधूरो रहन्छ।
3: यस्तै फैलिदो डिजिटल युग खुम्चिदो प्रेस शीर्षकमा नागरिक दैनिकमा नम्रता शर्मा लेख्नुहुन्छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ। महिला पत्रकारहरू एआईद्वारा सृजित अश्लील सामग्री, नक्कली तस्विर तथा संगठित डिजिटल दुर्व्यवहारको शिकार बन्न थालेका छन्। प्रविधि विश्व प्रविधि र राजनीतिक रूपमा अघि बढ़दै जाँदा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण केवल भौतिक क्षेत्रमा मात्रै सीमित छैन, अहिले डिजिटल क्षेत्रमा पनि यसको बढ़दो आक्रमण देखिन थालेको छ। मानवाधिकार र पारदर्शिता तथा लोकतन्त्रको संरक्षणका लागि प्रेस स्वतन्त्रताको रक्षा अत्यन्तै आवश्यक छ।
4: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस।

0: सूचना संगीत मनोरंजन को अतुल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट ताजा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईँलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 25 गते शुक्रबार मे 8 तारिक सन् 2026 नेपाल सम्बत 1146 ज्येष्ठ कृष्ण षष्ठी तिथि विश्व रेड क्रस दिवस। प्रधान न्यायाधीशमा डाक्टर सरोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
1: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, नारायणगढ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
0: पुरूषहरूमा 50 पछि प्रोस्टेटको जोखिम बढ्दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव।
1: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप, अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हन्टा भाइरसको संक्रमण पुष्टि।
0: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी, बागमती गोल्ड कपमा चितलाङ फाइनलमा, हिटौनामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग।
1: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोल क्रमको 4 नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोडिएको छ। वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801007477 क्लासिक टेक छोयो कि छोयो
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाशयी आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

शुक्रबार रहेको छ आज, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ आज, षष्ठी तिथि रहेको छ आज, षष्ठी तिथि रहेको छ 8:40 नक्षत्रमा रहेको छ आज, उत्तर साढा नक्षत्र रहेको छ 31:59 योगमा रहेको छ, शुभ योग रहेको छ आज 45:52 रहेको छ, करणमा रहेको छ वणिज्य करण रहेको छ आज बिहानको 8:50 तदुपरान्त भद्राकरण रहनेछ, भद्राकरण रहनेछ 40:11। चन्द्रमा मकर राशिमा, श्री सूर्य नारायण सिंह विशेष गरी मेष राशिमा आनन्द योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:22 भयो भने साँझ सूर्यास्त 6:41 हुनेछ र आजको दिनमान घडी 13:19 रहनेछ। आज दिन विशेष रहेको छ, आज विश्व रेडक्रस दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने तपाईँलाई गराउनेछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको अशुभ समय, यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय कति बजेदेखि कति बजेसम्म रहन्छ त भन्ने विषयमा चर्चा भने गर्नेछौ। आजको काल समय यानि कि आजको अशुभ समय रहेको छ बिहानको 10:20 बिहानको विशेष गरी दिउँसोको 12:27 काल बेला रहेको छ। आजको लाभ बेला रहेको छ बिहानको 6:59:42 बिहानको 8:39:57 विशेष गरी लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:01 दिउँसोको 1:40:42 आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। आज विशेष गरी सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउनेछ। उत्तर साढाको तेस्रो चरण, नाम आउँछ जागेश्वर अथवा जमुना, नाम आउँछ अन्तिनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराइसकेका छौं र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिन्छ। समाजमा मान सम्मान बढ्दै जानेछन्। नयाँ मान्छेहरूसँग चिन्जान हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ। भविष्यका लागि कुनै ठूलो कामको जग बसाल्ने केही समय रहेको छ। आफूलाई मन परेको काममा लगानी गर्दा राम्रो हुनेछ। उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ने हुन सक्छ। आफैले गरेको वाचाहरू पूरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलिक कमजोर रहनेछ भने कामको जिम्मेवारी भने बढ्दै जाँदैछन्। तर हार मानिसकेको काम फेरि बन्न सक्छ। अरूको काममा समय बिते पनि केही न केही प्रतिफल पक्का मिल्न सक्छ। मेहनत गर्न नछोड्दा नै राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउँछ। अरूको झैँ झगडा वा कुरामा चासो नलिँदा राम्रो हुनेछ। आफूलाई अप्ठ्यारो पर्न सक्छ। काममा सुरु जस्तो ठूलो सफलता नपाइला। नयाँ वा जोखिमपूर्ण काम कहिल्यै शुरू नगर्दा अहिल्यै चाहिँ शुरू नगर्दा राम्रो हुनेछ। अत्यावश्यक काम सहयोगका माध्यमबाट गर्न सकिन्छ। शरीर अलिक कमजोर हुन सक्छ। विश्राम र खानपानमा अलिक विशेष ध्यान दिएर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष शुभ रहनेछ। कर्कट राशि उनीहरूका लागि आजको दिन हाँसखेल र मनोरञ्जनको समय रहेको छ। काममा छोटो समयमा फाइदा उठाउन सकिन्छ। दिन निकै उत्साहजनक रहनेछ। परिवारजन र साथीभाइको सहयोगले काममा सजिलै बन्दै जाँदैछन्। रमाइलो यात्रा वा भोज भतेरमा सहभागी भइला। नयाँ लुगा किन्ने वा राम्रो उपहार हात पार्ने समय रहेको छ। अतिथिका रूपमा मान सम्मान र सत्कार समेत पाइन्छ। मनक धन लाभ हुन सक्ने योग राशि आज कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय रहेको छ। विरोधी वा ईर्ष्या गर्ने व्यक्तिहरू आफै पछि हट्दै जाँदैछन्। रोकिया कामहरू सुचारू हुँदै जाँदैछन्। पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ। तर आफ्ना योजनाहरू गोप्य राखेर काम गर्नुपर्ने र बढी सफलता मिल्ने योग रहेको छ। चुनौती दिँदै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ। व्यापार लगातार फाइदा हुने काम प्रारम्भ हुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन केही अवसर प्राप्त भए पनि परिस्थितिवश काम रोकिन सक्छ। पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ। मन लगाएर पढ्न र काम गर्न नसकेला। सन्तान वा सहयोगीहरूको साथले सामान्य काम बन्द जाँदैछन्। तर फाइदा कम हुँदै जाँदैछ। आँटेको काम अलि ढिलो हुन सक्छ। तर धैर्य राख्नुभयो भने सफलता मिल्नेछ। बल प्रयोग गर्नुभन्दा बुद्धि लगाएर काम गर्दा नै राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन अरूको भरमा काम थाल्दा समस्या पर्न सक्छ। हतारमा निर्णय नगर्दा नै राम्रो हुनेछ। पछि पछुतो हुन सक्छ। साझेदारीसँग पहिले गरेको सम्झौताहरू तोड्नुपर्ने परिस्थिति आउन सक्छ। घर परिवारमा पनि मनमुटाव हुन सक्ने योग ग्रह गोचर देखाएको छ। तर आफै जान्ने हुनुभन्दा घरका ठूला मान्छे वा अनुभवी व्यक्तिको सल्लाह मान्दा फाइदा हुनेछ। फाइदाका लागि अनुकूल समय पर्खँदा नै राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार मान्दै जाँदैछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनका धन लाभ हुन सक्छ। सेवामूलक कामबाट प्रतिष्ठा पाइने खालको यो गोइ राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनुराशि
1: उनीहरूको लागि आजको दिन आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्ने हुन सक्छ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखे पनि मेहनतले आशा जगाउनेछन्। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा नै राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिसुलीको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघट स्वादिष्ट खानपानको आनन्द समेत प्राप्त हुने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बन्नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छा विपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिन्छ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो खड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारीसँग बढ्न सक्छ। अरूका लागि केही रकम खर्च गर्नु पर्ला। आफ्नो लागि दिगो काम प्रारम्भ हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने गराउनु बेला रहेको छ। 98451 75223 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, म धादिङबाट रमेश चेपाङ है।
0: रमेश चेपाङजी धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, कुन ठाउँ धादिङको?
1: धादिङको पिएनी घाट रोरङ गाउँपालिका वडा नम्बर 2 है।
0: हजुर, रोरङ गाउँपालिका वडा नम्बर 2 बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ पिएनीघाट गाउँपालिकातिर?
1: एकदम कार्यक्रम त एकदम मजाले सुन्छ है गुरुबा।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: हजुर हजुर, बाबुको विषयमा हेरौँ कि भनेको गुरुबा।
0: जन्ममिति भन्नुहोस् त, बाबुको कति हो?
1: 2082 साल,
0: 2082
1: बाह्रको महिना 30 गते,
0: 2082 साल बाह्रको महिना कति 30 गते भन्नुभयो?
1: हजुर हजुर,
0: बाह्रको महिना 30 गते। जन्म समय भन्नु?
1: बिहानको 9:05
0: 9:05 जन्म भएको
1: हो। हजुर हजुर, जन्म जिल्ला चाहिँ धादिङमा है।
0: जन्म जिल्ला धादिङ जिल्लामा है।
1: हजुर हजुर।
0: ल, श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः, ध्यान दिएर सुन्नुहोला। 2082 साल बाबुको जन्म, 2082 सालमा जन्म भएको सोमबारको दिन राशि कुम्भ राशि आउँछ। धनिष्ठा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ बाबुको। गेबाट नाम आएको छ, गेशराज भन्ने नाम आउँछ नरानको नाम।
1: हजुर हजुर,
0: नरानमा चाहिँ गेशराज भन्ने नाम राख्नुपर्ने हुन्छ है, कुम्भ राशि पर्छ।
1: हजुर हजुर, करण राखिदिएको थियो गुरुबा है।
0: होइन त्यस्तो होइन, गेशराज नाम आउँछ है। मध्यनारी राक्षस गर्न परेको छ बाबुको, घातकमा परेको छ तिथि, विशेष गरी घातक परेको छ बाबुको लागि। तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 राशिमा कुम्भ राशि घातक है। दशा भाग्य ग्रह असाध्यै राम्रो छ, त्यस्तै नराम्रो कुण्डली छैन बाबुको। काल सर्प एक परेको भएर राति सपनामा अलिक झस्किने गर्ने गर्छन्। अहिले फेरि बाबुलाई 7.5 दशा पनि चलेको छ शनिको, त्यसले गर्दा स्वास्थ्यमा समस्याहरू आउन सक्छ, अलिक विशेष ख्याल गर्नुहोला
1: होइन।
0: पूर्णिमाको दिन घरमा चोखो खानु, शुद्ध भोजन गर्ने गर्नुहोस्, पूर्णिमाको दिन राम्रो उपयुक्त हुन्छ। साउनमा नागपञ्चमी आउँछन्, नागपञ्चमीमा नागदेवताको पूजाहरू यसो शिवको मन्दिरमा अथवा खोलाको किनारतिर गएर नागदेवताको पूजा आजा गराइदिनुहोस्। त्यसपछि बाबुलाई राम्रो छ, कुण्डली राम्रो छ, त्यस्तो चिन्ता लिनु पर्दैन। कालसर्प एक परेको छ, अब स्वास्थ्यमा समस्याहरू धेरै आइराख्यो भने विशेष ख्याल गर्नुहोला। बाबुको लागि चाहिँ आगोबाट, तातो तेलहरूबाट, पानीहरूबाट अलिक टाढा राख्नुहोला बाबुलाई। अहिले त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै छ, ग्रहहरू राम्रै छ, चिन्ता लिनु पर्दैन है।
1: हजुर हजुर, अनि बुवा मम्मी कस्तो सम्बन्ध हुन्छ?
0: माता पितासँग सम्बन्धहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। नारायण, उहाँले फोन गर्नुभएको थियो धादिङबाट, फोन गर्नुभएको उहाँले चाहिँ रोरङ गाउँपालिकाबाट फोन गर्नुभएको धादिङ जिल्लाबाट। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँ पनि फोन गर्न चाहनुहुन्छ भने सम्पर्क भने गर्नुहोस्। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले पनि सम्पर्क गरेर आफ्नो र आफन्तको विषयमा, त्यो पनि घरे बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरुबा।
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म नीलकण्ठ, धादिङ नीलकण्ठ आज राजनीति श्रीराम बोलेको।
0: हजुर, धादिङ नीलकण्ठबाट बोल्दै हुनुहुन्छ, के नाम भन्नुभयो?
2: मेरो नाम राजु विश्वकर्मा।
0: राजु विश्वकर्माजी बोल्दै हुनुहुन्छ।
2: हजुर,
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: मेरो छोरोको विषयमा,
0: बाबुको विषयमा, छोराको विषयमा। जन्ममिति भन्नुहोस् त कति हो?
2: 2078 साल।
0: 2078 साल
2: 11 महिना 10 गते,
0: फागुन महिनाको 10 गते के बार पर्छ?
2: मङ्गलबार।
0: जन्म समय भन्नुहोस् त?
2: बेलुकीको 10:05 मिनटमा।
0: बेलुकीको भनेको साँझको 10:05 मिनटमा, रातिको होइन? जन्म कुन जिल्ला भएको बाबुको?
2: दार्जिलिङ जिल्ला।
0: दार्जिलिङ जिल्ला। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2078 साल फागुन कृष्ण पक्षको मङ्गलबार सप्तमी तिथिमा जन्म, तुला राशि विशाखा नक्षत्रको दोस्रो चरण, नाम आउँदो रहेछ बाबुको तुलसा अथवा तुलाराम, यस्तो नाम आउँछ है, तुबाट नाम आएको छ। अन्त्यनाडी राक्षस गर्नु परेको छ बाबुको, यहाँबाट हेर्दा अन्त्यनाडी राक्षस गर्नु परेको छ। घातकमा परेको छ तिथि, चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भनेर लेखिया छ। राशिमा मिथुन राशि घातक छ बाबुको, कुण्डली असाध्यै राम्रो छ, त्यस्तो नराम्रो कुण्डली छैन बाबुको, ठिक छ, राम्रो छ, सरकारी जागिर राम्रो छ, आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो छ बाबुको लागि, वैदेशिक क्षेत्र पनि राम्रो छ, पछि गएर जागिर भन्दा राम्रो व्यापार व्यवसायबाट राम्रो हुन्छ है बाबुको लागि चाहिँ, त्यस्तो नराम्रो कुण्डली छैन, सामान्य नाग दोष परेको छ छाया मात्रै, यसको लागि नाग पञ्चमीमा नाग देवताको पूजाहरू यसो गराइदिनुहोस् बाबुको नाम पारेर, राम्रो हुन्छ, त्यसपछि समस्याहरू कम आउँछ, पढाइमा रुचि अलिक कम हुँदै गएको छ पढाइमा चाहिँ होइन, अब यसको लागि तपाईँले विशेष ख्याल गर्नुहोला। अहिले ग्रह भ्रामरी चढेको भएर स्वास्थ्य बिग्रिने ग्रह छ, मन चञ्चल हुने, चकचक धेरै गर्ने कुण्डलीहरू परेको छ, शरीरमा कुनै एउटा खोट देखिने, खोटी हुने होइन, यस्ता कुराहरू देखेको छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ। समस्या के छ भन्नुहोस् त?
2: समस्या खै पढाइ पनि त्यति रुचि गर्दैन
0: हजुर,
2: अनि यसो बेलुकातिर धेरै रुनि, अब जस्तै यस्तै छ समस्याहरू त
0: हजुर, नाक दोष परेको भएर अलिकति समस्या हो, पढाइमा चाहिँ बाबुको मन नभएर हो, दिमाग राम्रो छ, स्मरण शक्ति राम्रो छ बाबुको, पढाइमा रुचि नभएको, बिहान बेलुका 1 घण्टा 1.5 घण्टा आफै बसेर अगाडि बसेर अध्ययन गराउनु भयो पाउनु भयो भने अरू त्यसो विधि चिन्ता लिनु पर्दैन पढाइको लागि चाहिँ, पढाइमा चाहिँ मन नभएर नपढेको के बाबुले हो त्यो भएको, उसलाई आउँदै नआउने होइन, यसो तपाईँले अगाडि बसेर पढाउनु भयो भने धेरै मेहनत पनि गर्नु पर्दैन, थोर थोरै मेहनत पनि राम्रो हुन्छ, राति चाहिँ अब साँझ परेपछि रुने कराउने झगडा गर्ने यो चाहिँ नाक दोष परेपछि त्यो समस्या हुन्छ, राति सुत्दाखेरि सपना पनि झस्किने गर्ने गर्छन् बाबु, तपाईँलाई थाहा छ
2: बेला बेला त्यस्तो पनि गर्छ
0: हजुर, नाक दोष परेर हो, अब धेरै समस्या पऱ्यो भने रत्न कवच लगाउँला होइन, हामीसँग पाउँछ रत्न कवच, त्यो लगाएपछि झस्किँदैनन्, राति सुत्ता सुत्ताइ राम्रो हुन्छ, निन्द्रा पनि राम्रो हुन्छ, त्यसले पढाइलाई पनि राम्रो गराउँछ, अलिक बुद्धि पनि राम्रो लिएर आउँछ होइन, अनि के राम्रो हो के नराम्रो हो भन्ने कुराहरू छुट्याउन पनि सजिलो हुन्छ, उसलाई पनि अलिक मद्दत गर्छ ग्रहको लागि चाहिँ, अहिलेको लागि तत्कालको लागि चाहिँ रत्न कवचतिर ध्यान नदिनु, अहिलेको लागि चाहिँ अलिकति आफैले कन्ट्रोल गर्नु, त्यति गर्दा पनि हुँदै भएन भने अनि पछि रत्न कवच पछि लगाउँला नि है,
2: हुन्छ। त्यो बाबुको राशि चाहिँ कुन राशि बनाउँछ?
0: बाबुको राशि त तुला राशि हो,
2: तुला राशि। अनि हामीसँग सम्बन्धहरू के छ बाबामासँग?
0: ठिक छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। तपाईँको घरमा परिवारमा कसैको अकाल मृत्यु भएको छ?
2: परिवारमा अकाल मृत्यु भएको छ,
0: अलिकति पितृदोष देखाएको छ, पुरा त देखाएको छैन, छाया छ है, कस्तो व्यक्तिको, ठुलो व्यक्तिको सानो व्यक्तिको? यसो गरौँ न, एउटा त्रिपिण्डी श्राद्ध हुन्छ, त्यो त्रिपिण्डी श्राद्ध गर्नु तपाईँले होइन, अनि बुवा आमा हुनुहुन्छ कि हुनुहुन्न तपाईँको? बुवा आमाले श्राद्ध गर्नुहुन्छ गर्नुहुन्न, हजुरबा हजुरआमाको गर्नुहुन्छ, ल गर्नुहुन्छ भने त राम्रो भइहाल्यो होइन, गर्नुहुन्न भने चाहिँ एउटा बुवालाई चाहिँ तपाईँको बुवालाई चाहिँ एउटा त्रिपिण्डी श्राद्ध गर्नुपर्छ भन्नुभएको छ गुरुले भनेर एउटा त्रिपिण्डी श्राद्ध गर्नु गर्ने मनसा भएपछि मलाई दिउँसो फोन गर्नु होइन कहिले गर्दा राम्रो हुन्छ म दिन हेरिदिउँला है हस् हस् हस् उहाँले फोन गर्नुभएको थियो दार्जिलिङ नीलकण्ठबाट फोन गर्नुभएको आफ्नो छोराको विषयमा जानकारी दिएर गइसक्नु भएको छ तपाईँको पनि घरमा पितृदोषहरू रहेका छन् भने रोकावटहरू धेरै रोकावट विवाहमा रोकावट आउँछ सन्तानमा रोकावट आउँछ दाम्पत्यमा रोकावट आउँछ कमाइमा रोकावट आउँछ वैदेशिक ज्ञात विभिन्न कुरामा रोकावट आउँछ कस्तो खालको रोकावट आउँछ भन्दा कोसिस गर्दा गर्दै पनि तपाईँ सक्षम हुनुहुन्छ र पनि तपाईँको काम सफल हुँदैन श्रीमान श्रीमतीको बिचमा कुनै कुराहरू ठुला कुरा त छैनन् तर सामान्य कुराले झैझडा मनमुटाव हुन्छ बाबु नानीहरू तपाईँको छोराछोरीको पढाइमा मिहिनेत गर्छन् पढ्न खोज्छन् तर पढाइमा रुचि हुँदैन दिमागमा अडिँदैन टिक्दैन धन अलि धेरै खर्च हुने परिवारमा झैझडा विशेष गरी खाने बेलामा झैझडाहरू हुने छन् भने तपाईँले पनि विशेष ख्याल गर्नुहोला पितृदोष पर्यो भने जतिसुकै तपाईँले पूजापाठ गर्नु जतिसुकै घर सदस्यहरू शान्ति गर्नुहोस् राम्रो हुनेवाला छैन एकदम नराम्रो हुन्छ किनकि देवी देवताले दिए पनि पितृले हरेर लान सक्ने क्षमता पितृमा हुन्छ त्यही भएर पहिला सुरुमा हामीले पितृदेवतालाई इष्ट देवतालाई कुल देवतालाई विशेष गरी कुल र पितृलाई हामीले खुसी पार्नुपर्छ सुरुमा यदि कुल बिग्रियो भने पनि घरमा राम्रो हुँदैन यदि पितृ बिग्रियो भने पनि घरमा राम्रो हुँदैन हो त्यो भएर यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् अरू त्यस्तो नराम्रो छैन ग्रह दशा भाग्यहरू राम्रा हुन्छन् त्यसपछि चिन्ता लिनु पर्दैन है विशेष ख्याल गर्नुपर्ने कुराहरू कुललाई ख्याल गर्नुहोस् र आफ्ना पितृदेवतालाई ख्याल गर्नुहोस् होइन कसै कसैले भन्नुहुन्छ मेरो त मम्मी पनि हुनुहुन्छ बाबा पनि हुनुहुन्छ मातापिता दुवै हुनुहुन्छ र पनि मलाई पितृदोष परेको छ भन्नुहुन्छ नि त्यो पितृदोष परेको भनेको चाहिँ कसैको मृत्यु भएर पितृदोष परेको हुन्छ भन्ने कुराहरू छैन तपाईँको हजुरबा हजुरआमाको मृत्यु अकाल भएको छ अथवा घरमा परिवारमा कसै सदस्यको सानो बच्चामा अकाल मृत्यु भएको छ कोही व्यक्ति हराएको हराई गर्नुभएको छ होइन कसैको दुर्घटना आदि चाहिँबाट मृत्युहरू भएको छन् भने त्यस्ता व्यक्तिहरूको चाहिँ के गर्नुपर्छ भन्दा जसरी हामीले 13 दिनको काम गरिन्छ नि हो त्यो 13 दिनको काम गर्दाखेरि हामीले 11 दिनको दिन एउटा हुन्छ तपाईँको नारायण बली भन्ने हुन्छ त्यो नारायण बली कर्म हामीले गर्नुपर्छ नारायण बली कर्म गरिसकेपछि अनि हामीलाई पितृदोष लाग्दैन है अब 13 दिनको काम सकियो काजक्रियाहरू सकिसक्नुभयो तर पितृदोष लागेको छ भनेर पछि थाहा पाउनुभयो तपाईँले नारायण बली पनि गर्नु भएन त्यो समयमा बिर्सिनुभयो अथवा पण्डितजीले गराउनु भएन भने पछि जी तपाईँले नारायण बली गर्न मिल्दैन पछि गर्ने भनेको त्रिपिण्डी श्राद्ध गर्नुपर्छ कुरा बुझ्नुभयो नि त्यस कारणले गर्दा यसमा तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू हुन्छ क्या नारायण बली पछि किन गर्न मिल्दैन भन्दा जस्तै उदाहरणको लागि तपाईँको बुवाको मृत्यु भयो होइन 2 वर्ष अगाडि बुवाको मृत्यु भएको थियो अनि 2 वर्ष अगाडि मृत्यु हुँदाखेरि तपाईँ 11 दिनको दिन चाहिँ तपाईँले नारायण बली गर्नु भएन होइन नगरीकन 12 दिनको दिन सपिण्डी गर्नुभयो 13 दिनको दिन शुद्ध शान्तिहरू गर्नुभयो तपाईँले भने त्यसपछि तपाईँको 12 दिनको दिन के हुन्छ भन्दा बुवाको चाहिँ तपाईँको प्रेतबाट तपाईँको पितृ पङ्क्तिमा प्रवेश गराएको हुन्छ जस्तै उदाहरणको लागि तपाईँको चाहिँ सानो पोस्टबाट ठुलो म्यानेजरबाट हाकिम बनाएको हुन्छ उदाहरणको लागि चाहिँ कुरा बुझ्नुभयो नि जस्तै तपाईँको चाहिँ म्यानेजरबाट हाकिममा हामीले प्रवेश गराएको हुन्छ 12 दिनको दिन चाहिँ प्रेत पङ्क्ति भनेको अलिक सानो पङ्क्ति हो पितृ पङ्क्ति भनेको ठुलो पङ्क्ति हो यो चाहिँ हाकिमको लेभलको अलिक ठुलो लेभलको पङ्क्ति हो यो चाहिँ होइन अब अफिसरको पङ्क्ति यो चाहिँ हो त्यो भएर अनि फेरि पछि हामीले 2 वर्षपछि नारायण बली कर्म गर्दाखेरि के हुन्छ भन्दा हामीले जो मृत व्यक्ति छ उसको हामीले के भनेर उच्चारण गर्नुपर्छ भन्दा प्रेत भनेर उच्चारण गर्नुपर्छ नारायण बली कर्ममा कुरा बुझ्नुभयो नि त्यही भएर पितृ भएको व्यक्तिलाई हामीले फेरि प्रेतमा धार्न त मिल्दैन हेर्नु त्यो गलत हुन्छ हो त्यो भएर कि त नारायण बली कर्म गर्ने भनेको 11 दिनको दिन गर्नु नारायण बली चाहिँ होइन यदि नारायण बली 11 दिनको दिन भएको छैन भने पछि नारायण बली त्यो व्यक्तिको नाममा नगर्नुहोस् अरू कसैको नामको अरू कसैको मृत्यु भएको छन् भने तपाईँ नारायण बली गर्ने भनेको जहिले पनि 11 दिनको दिन मात्रै हो 12 दिन 13 दिन अथवा 1 वर्षपछि 2 वर्षपछि तपाईँले गर्न मिल्दैन होइन, त्यसपछि गर्ने भनेको हामीले त्रिपिण्डी श्राद्ध गर्ने हो। त्रिपिण्डी श्राद्ध गर्यो भने अनि त्यसपछि राम्रो हुन्छ। यसमा अझै तपाईँले बुझ्नु भएन भने अझै पनि तपाईँले बुझ्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ र आफ्ना घरमा आउने गुरु पुरोहितलाई पनि सोध्न सक्नुहुन्छ। नारायण बलिको कर्म नियममा कहिले गर्ने हो, कति दिनको दिन गर्ने हो भनेर तपाईँले सोध्न सक्नुहुन्छ। नियममा सोध्नुहोस् तपाईँले, चलनमा होइन। तपाईँले चलाएको चलन, मैले चलाएको चलनले शास्त्रले मान्दैन। शास्त्रमा जे कुरा भनेको छ, धर्ममा जे कुरा भनेको छ, पुराणहरूमा जे कुरा भनेको छ, निर्णय सिन्धुमा जे कुरा गरेको छ, हो त्यसकै आधारमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा हो है। त्यो विशेष ख्याल गर्नुहोला। यदि तपाईँको घरमा कसैको मृत्यु भएको छ, चाहे अकालमा होस् चाहे काल आएर होस्, तर पनि 11 दिनको दिन नारायण बलि चाहिँ गरिदिनुहोस्। नारायण बलि गर्नलाई खर्च हुँदैन क्या हजुर, बुझ्नुभयो नि? खर्च धेरै हुँदैन, 2000 बेसी खर्च होला होइन। त्यही भएर नारायण बलि भन्ने कर्म चाहिँ तपाईँले गराइदिनुहोस्। 11 दिनको दिन गर्नुपर्छ त्यो चाहिँ। नारायण बलि कर्म गराइदिनु भयो भने तपाईँको चाहिँ एकदम राम्रो हुन्छ। कसैको अपरेसन भएर मृत्यु भएको हुन्छ, कसैको चाहिँ सुईहरू पनि लगाएको हुन्छ होइन, विभिन्न हुन्छ नि, बिरामी भए सुई पनि लगाएको हुन्छ नि, त्यसपछि हतियार प्रयोग भयो, फलाम प्रयोग भयो नि त्यहाँनिर चाहिँ, हो कि होइन? हो, त्यस कारणले गर्दा विशेष तपाईँले ख्याल गर्नुहोला। नारायण बलि कर्म 11 दिनको दिन जसको पनि गर्नुपर्छ, यो काम गर्न नबिर्सिनु होला। तपाईँहरूले विशेष गरी चाहिँ ख्याल गर्नुपर्ने कुराहरू हुन्छ, यसमा तपाईँले विशेष भन्नुहोला है। पण्डितजीलाई पनि भन्नुहोला र पण्डितजीहरूले पनि सुनिराख्नु भएको छ कार्यक्रम भने, तपाईँले पनि नारायण बलि कर्म गर्दा राम्रो हुन्छ है, यो गर्नुपर्छ है भनेर यजमानलाई भनिदिनु भयो, उहाँले गर्नुहुन्छ, उहाँलाई थाहा हुँदैन के त्यो भएर है। अनि त्यस्तो छुटपुट भएको छन् भने त्रिपिण्डी श्राद्ध तपाईँले गर्नुहोस्, गर्नुहोला। त्रिपिण्डी श्राद्ध तपाईँले जहिले गरे, 5 वर्षपछि गरे पनि हुन्छ, मृत्यु भएको 10 वर्षपछि गरे पनि हुन्छ, तर त्रिपिण्डी श्राद्ध चाहिँ गर्नुपर्छ। त्रिपिण्डी श्राद्ध पनि जहिले पाए त्यहीले गर्न मिल्दैन फेरि। त्रिपिण्डी श्राद्ध पनि जसको मृत्यु भएको छ त्यही तिथिमा गर्ने पनि होइन फेरि, हेर्नु यसको महिना छुट्याएको छ, कार्तिक मङ्सिर पुष र माघको कृष्ण पक्ष चाहियो फेरि, यसमा तिथि छुट्याएका छन्, नक्षत्र छुट्याएका छन्। त्यो यसमा तपाईँले विशेष ख्याल गर्नुहोला, तपाईँलाई चाहियो भने भन्नुहोला, तिथि मिति मिलाएर म तपाईँलाई विशेष गराउन सक्छु है, जानकारी गराउन सक्छु भन्ने हो। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई। कामरोक बोल्दै हुनुहुन्छ, नमस्ते।
3: नमस्कार गुरु।
0: कामरोक बोल्दै हुनुहुन्छ, बिमला केसी अमरापुरीबाट।
3: हजुर गुरु,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ अमरापुरीबाट?
3: मेरो आफ्नै बारेमा गुरु।
0: आफ्नै बारेमा हेर्नुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ अमरापुरीतिर? तिनजनाको हेराउनु हो कि योभन्दा पहिला दुईजनाको हेराउनु भयो?
3: योभन्दा पहिला दुईजनाको, दुईटा भाइको हेराएको थिएँ अनि आज मेरो।
0: आज मेरो बारेमा है, अनि भाइहरूको भनेको मैले भनेको कुरा पुग्यो कि पुगेन?
3: पुगे गुरु, अस्ति सोध्छ भनेर फोन गरेको, फोनै उठेन, उठेन हजुरको, फेरि एक दिन फोन गरेर सोध्नु पर्ला भनेको थियो एउटा भाइको चाहिँ।
0: ए हुन्छ, भन्नु त जनमित, तपाईँको कति हो?
3: 2033 साल।
0: 2033
3: साउन महिना 3, साउन महिना
0: हजुर
3: 3 महिना, साउन महिना 3 गते,
0: साउन महिनाको 3 गते के बार पर्दो रहेछ?
3: आइतबार गुरु।
0: हजुर, जन्म समय भन्नुहोस् त।
3: बेलुकाको 10:30 बजे।
0: बेलुकाको 10:30 बजे के नाम भन्नुभयो अरे तपाईँले आफ्नो?
3: मेरो राशिको नाम कि मेरो नाम गुरु?
0: तपाईँको नाम?
3: मेरो नाम बिमला, बोलाउने नाम चाहिँ बिमला हो, राशिको नाम चाहिँ मिन राशि पर्छ गुरु मेरो।
0: हजुर, नाम आउँदो रहेछ तपाईँको चाबाट नाम आउँछ
3: हजुर
0: है। आइतबारको दिन जन्म गरेर, आइतबार 2033 साल श्रावण कृष्ण पक्षको अष्टमी तिथिमा जन्म, मिन राशि, नाम आउँछ तपाईँको चाबाट नाम आएको छ, अन्त्यजाति देवगण परेको छ ग्रहबाट हेर्दा। अब तपाईँको घातकमा परेको छ तिथिहरू चाहिँ अलिकति, पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मिन राशि घातक भन्छ। तपाईँको कुण्डली ग्रह दशा भाग्य सबै थोक राम्रो छ, अलिकति श्रीमान श्रीमतीको सम्बन्धमा अलिक चिसोपना छ तपाईँहरूको, यसमा विशेष ख्याल गर्नु। तपाईँको कुण्डलीमा दाम्पत्य जीवनमा अलिकति बाधा आउने कुण्डली, कुरा विचार नमिल्ने कुण्डली परेको छ, यहाँबाट हेर्दा पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउँछ भन्छ कि यसले चाहिँ यसमा अलिक विशेष ख्याल गर्नुलाई श्रीमानसँग ग्रह मिल्दैन तपाईँको तर ग्रह यहाँबाट हेर्दाखेरि चाहिँ ग्रह श्रीमान श्रीमतीको सम्बन्धमा अलिकति बाधा आउने कुण्डली चाहिँ परेको छ क्या शत्रु धेरै लाग्छन् अलिक विशेष ख्याल गर्नु आफ्नो आफन्तले खुट्टा तान्छन् तपाईँका होइन यो ग्रह दशा परेको देखिन्छ यहाँबाट हेर्दा बोल्दा बोल्दै के बोले भने भ्याउ पाउनुहुन्न पछि गएर ओहो यस्तो भनेछु भन्ने हुन्छ मनमा होइन बोलीमा अलिक कन्ट्रोल गर्नुहोस् है राम्रो हुन्छ अरू त्यस्तो नराम्रो छैन ग्रह दशा भाग्य राम्रा छन् तपाईँका नराम्रो ग्रह दशाहरू परेको देखिँदैन यहाँबाट हेर्दा अहिले ग्रह तपाईँलाई चलिराखेको ग्रह भनेको सङ्कटा भन्ने ग्रह चलेको छ अहिलेको लागि चाहिँ एउटा ग्रह राहु चलेको छ सङ्कटा र राहुको दशाको शान्तिहरू गर्नुपर्ने बेला भएको छ सङ्कटा र चाहिँ तपाईँको राहुको दशाको शान्ति गर्नुहोस् राम्रो हुन्छ वैदेशिक यात्रा वैदेशिक क्षेत्र असाध्यै राम्रो छ तपाईँको लागि चाहिँ घुमफिर गर्नु भए पनि विदेश जानुहुन्छ जानु भएको छैन भने ठिक छ कुण्डली राम्रो हुन्छ धार्मिक हुनुहुन्छ भगवान्मा इष्ट कुल पितृमा आस्थावान राख्नुहुन्छ होइन ठिकै छ त्यस्तो नराम्रो छैन कुण्डली तपाईँको राम्रै छ यस्तो छ रोग लाग्ने चाहिँ अलिक चिसोबाट हुने नसाबाट हुने समस्या तपाईँलाई हुन्छ क्या जस्तै पेटमा समस्या हुन्छ पानीहरू पिउँदा अलिक चिसो पानी नपिउनुहोस् मन तातो पानी बनाएर पिउनुहोस् है तपाईँको चाहिँ अलिक चिसोबाट हुने जस्तै थाइरोइड सम्बन्धीको प्रेसर सम्बन्धीको समस्याहरू गराउन सक्छ यसमा अलिक विशेष ख्याल गर्नुहोस् खानपिनमा अलि सागपात हरियो परियो सागपातहरू धेरै खानुहोस् होइन यसले गर्दा पछि गएर तपाईँलाई अल्सर हुँदैन त्यसपछि पाइल्स हुँदैन होइन विभिन्न प्रकारका रोगहरू हुन लाग्न सक्ने सम्भावनाहरू पनि हुन्छ त्यस्तो दीर्घकालीन ठुला रोग लाग्ने कुण्डली चाहिँ अलि सङ्कटा चलेको भएर अलिकति अपरेसनहरू गराउन सक्ने कुराहरू देखिन्छ तपाईँको नभए पनि घरमा परिवारमा कसैको अपरेसन गर्ने चिरफार गर्नुपर्ने कुराहरू पनि हुनसक्छ त्यस्तो नराम्रो छैन ठिकै छ कुराहरू तपाईँको अरू के छ तपाईँलाई सोध्न मन लागेको कुरा अरू केही छ अनि राम्रो छ भन्नुभयो नि त यस्तो छ ग्रह दशाहरू तपाईँको र उहाँको ग्रह दशाहरू अलिक मिल्दैन क्या मेरो खाँदैन तपाईँ दुईजनाको विवाह गर्दा जुराएर हेराएर विवाह गरेको होइन अब यहाँबाट ठ्याक्कै भन्नु पर्दाखेरि त अब तपाईँ अब 2033 सालको मान्छे हो अलिक पहिलाको मान्छे तपाईँ होइन अब अहिलेको जमानामा अहिलेको यो बेलामा हुन्थ्यो भने तपाईँ दुईजनाको सम्बन्ध टिक्दैन थियो डिभोर्स हुन्थ्यो तपाईँहरूको पहिलो घरबार तपाईँको बिग्रिन्थ्यो है अब त्यस्तो ग्रह अब पहिलामा त्यस्तो हुँदैन थियो क्या चित्त नबुझे पनि झैझा मनमुटा भए पनि छुटेर बस्ने भन्ने मनमा आउँदैन थियो पहिलाको मान्छेको हो कि होइन हो अब सेकेन्ड विवाह हो भने समस्या हुँदैन फेरि ठिकै हुन्छ राम्रै हुन्छ पहिलो विवाह बिग्रेको हो भने समस्या हुँदैन विवाहको दोष काटिसकेछ मैले तपाईँलाई झाप्प भने चाहिँ के हालौँ भन्नु हो नभए तपाईँको पहिलो घरबार दाम्पत्यमा समस्या आउने कुरा हो क्या तपाईँको मैले हेर्ने बित्तिकै चिना खोल्ने बित्तिकै मैले भनेको थिएँ नि तपाईँलाई विवाहमा दाम्पत्यमा अलिकति बाधा छ भनेर होइन त्यो चाहिँ ग्रहको कारणले गर्दाखेरि भएको हो अरू त्यस्तो नराम्रो छ नि ठिकै छ कतिको रिसाउनुहुन्छ तपाईँ रिस चाहिँ उठ्छ अलि रिस भन्दा पनि अलिक छिट्टो बोल्नुहुन्छ अलि धेरै बोल्नुहुन्छ क्या अनि बोलीमा अलिकति कन्ट्रोल गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ त्यस्तो नराम्रो छैन कुण्डली तपाईँको ठिकै छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो विशेष गरी अमरापुरीजी नवलपुरबाट अमरापुरीबाट फोन गर्नुभएको थियो उहाँले तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँ पनि प्राप्त गर्न सक्नुहुन्छ फोन गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई म स्वागत गर्छु कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो
4: हेलो
0: हजुर हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
4: गुरु म ललितपुरबाट अनिता बोलेको।
0: अनिताजी ललितपुरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कि पहिला पहिला सुन्नु भएको थियो कार्यक्रम?
4: सुन्दैछु गुरु।
0: सुन्दै हुनुहुन्छ। अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
4: म मेरो बहिनीको विषयमा हेर्न चाहन्छु।
0: बहिनीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2062 साल।
0: 2062 असारको 6 गते के बार पर्छ?
4: गुरु बिहामा 3:30 बजेदेखि 4:30 बिच
0: हो बिहानको जन्म हो। बार थाहा छैन तपाईँलाई
4: है?
0: अब हेरौँ के आउँदो रहेछ, मिल्छ मिल्दैन अब ठ्याक्कै। 2062 साल जेठ शुक्ल पक्षको आइतबारको राति उजरा भएको सोमबार भन्छु मैले। त्रयोदशी तिथिको दिन जन्म, राशि चाहिँ वृश्चिक राशि आउँदो रहेछ। नाम आउँदो रहेछ नारायणी भन्ने नाम आउँछ। पढाइमा अलि रुचि छैन? पढाइ कतिको पढ्छ नानीले? पढाइमा अलि रुचि छैन भनेर सोधेको मैले तपाईँलाई, ध्यान गरेर दिनु भएको छ?
4: अहिले पढाइ छोडेको छ मैले, प्लस टू क्लियर गरेर बिए गरेँ।
0: बिए गरेर पढाइ छोडेँ होइन, अब त पढाइ बेकारमा दुःख मात्रै भयो, त्यो पढाइले उपलब्धि केही पनि हुँदैन। घातक तिथिहरू परेको छ, प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 राशिमा दुःख राशि घातक छ। अलिकति श्रीमान श्रीमतीको सम्बन्धमा अलिकति बाधा आउँछ, यो घरबार दाम्पत्य टिकाउन निकै मुस्किल पर्छ यिनलाई है। बिहा गर्नु भएको कति समय भयो?
4: विवाह गरेको
0: 79 सालमा विवाह भएको हो। सन्तानमा पनि बाधा आउने कुण्डली, छोरा नफा पनि कुण्डली, अनि श्रीमान श्रीमतीको सम्बन्धमा अलिकति बाधा आउने कुण्डली, पहिलो घरबार दाम्पत्यमा समस्या आउने कुण्डली, कालो सर्पयोग पनि परेकी छिन्। पूर्णिमाको व्रत, एकादशीको व्रत यी लिन् भने यिनलाई राम्रो हुन्छ बहिनीलाई, नभए राम्रो हुँदैन। पूर्णिमाको व्रत लिनु पर्यो, चाँदीको पाउजु सधैँभरि लगाउनु पर्यो है, अनि त्यसपछि मात्रै राम्रो हुन्छ श्रीमान श्रीमतीको, नभए श्रीमान श्रीमतीको सम्बन्धमा समस्या आउँछ फेरि। कतिको मिल्छन् कि झगडा गर्छन् अहिले, थाहा छ तपाईँलाई? झगडा गर्नु भएन यसमा होइन, अब बहिनीलाई सम्झाउनु, झगडा गरिस् भने तेरो घर बिग्रिन्छ, अहिले झगडा नगरिकन चुप लागेर बस, अब बिहा गरिसकेपछि समस्याको समाधान गर्नतर्फ लाग्नुपर्छ होइन, अब झै झगडा गर्नु हुँदैन भन्नु होला। अहिले ग्रह नानीको लागि सिद्धा र अर्को बुधा भन्ने ग्रह चलिराखेको छ, नानीको कुण्डलीहरू ठिकै छ, त्यस्तो नराम्रो होइन, तर पूर्णिमाको दिन व्रत बस्नु पर्यो, एकादशीको दिन व्रत बस्नु पर्यो, अनि चाँदीको पाउजु बनाएर लाउनु पर्यो खुट्टामा, दुइटै खुट्टामा चाँदीको पाउजु बनाएर तुरुन्तै लाउनु पर्यो है, त्यसपछि यिनलाई राम्रो हुँदै जान्छ, समस्याहरू कम, बाधाहरू कम, रोकआउटहरू कम हुन्छ। यिनलाई महिनावारीमा समस्या, पेटमा समस्या हुन सक्छ, अलिक विशेष ख्याल गर्नुपर्छ भन्नु है, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या अरू केही छ? सुन्न मन लागेको कुरा केही छ?
4: समस्याहरू भन्दा नि गुरु, बहिनीलाई अब फेरि पढाइ सुरु गर्ने भनेको छ, कुन चाहिँ पढाइ ठिक हुन्छ? यो डक्टर लाइनहरूको पढाइ राम्रो हुन्छ कि हुँदैन?
0: डक्टर लाइनको पढ्दा राम्रो हुन्छ, तर यिनले पढ्न सक्दैनन् कि, गाह्रो छ पढ्न, त अब यिनले रहर गरिन्, तर पढ्न त पढाउनुहोस्, पढ्ने मान्छेले पढाउनु पर्छ, पढेको राम्रो पनि हो होइन, तर यिनको पढाइमा अलिक धेरै मिहिनेत गर्नुपर्छ, यिनले सोचे जस्तो सजिलो छैन, किनकि अब सङ्कटा पनि चल्दैछ यिनलाई होइन। विदेश यात्राको योगहरू पनि ठिकै छ, तर विदेश नगएको राम्रो, नानीलाई फाप्दैन विदेश, ठिकै छ। कुण्डली राम्रै छ, गुरु चण्डल योग परेको छ, अलिक विशेष ख्याल गर्नु होला, सन्तानलाई अलिक जोगाउनु पर्छ, सन्तान गएर पतन हुने, जन्मेका सन्तानको मृत्यु हुने खाला कुण्डलीहरू परेको छ, यसमा विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो छ नि, ठिकै छ है त। हस् त, उहाँले फोन गर्नुभएको थियो किर्तिपुरबाट, फोन गर्नुभएको उहाँले चाहिँ कार्यक्रम सुनेर बसेको छु भन्नुभयो। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि हाम्रो जतिसुकै कार्यालयको ठेगाना हो, भरतपुरआठ गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योति वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो 8 AM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
2: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
3: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ
2: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ
3: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ
2: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं
3: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं वनभोज सकिएपछि आगो राम्ररी निभाऊ
2: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ
3: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ
2: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ आफू बस्न वनलाई बचाऊ
3: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98552 98557 खबर गरौ
2: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश
4: हार्दिक निमन्त्रणा राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ साङको तिहोम महायज्ञ 2083मा हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ स्थान बागेश्वरी आश्रम बेघाट धाम चितवन आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु?

0: हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

मंसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

शर्मालाई न्यायद्वयको सर्वोच्च जिम्मेवारी सुम्पिएको प्रधानमन्त्रीको भनाई छ। संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री शाहले राखेको दलिल सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, सर्वोच्च अदालतमा वर्षौंदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला संवैधानिक परिषदले न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। सचिवालयले भनेको छ, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा परचोटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डाक्टर शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिएको हो। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076 2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्यांकन गर्दा डाक्टर शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अघि देखिएको सचिवालयको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता राजन दाहालले सहकारी ठगहरूको सम्पत्ति जफत गरेर मात्रै पीड़ितहरूको रकम फिर्ता गर्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता दाहालले अरबौं अपचलन गर्ने जीवी राई, भरत महर्जन लगायतका 1540 भन्दा बढ़ी फरार ठगहरूलाई उन्मुक्ति दिएर राज्यको ढुकुटीबाट पैसा बाँड्नु गैर कानूनी हुने दावी गर्नुभएको छ। दाहालले रासुपाले आफू अनुकूलको फैसला गराउन र सहकारी मुद्दामा सफाई पाउनकै लागि चौथो वरियताका अध्यक्ष मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको आरोप समेत लगाउनुभयो। गोर्खा मीडिया नेटवर्क मार्फत 65 करोड़ भन्दा बढ़ी रकम अपचलन भएको भन्दै रासुपाले मेरिटोक्रेसीको नारालाई लत्याएको जिकिर समेत गर्नुभयो। त्यसै गरी नेता दाहालले बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको अल्गोरिदम दुरूपयोग र पुराना दलको आलोचनाको जगमा उदाएको टिप्पणी गर्नुभएको छ। काठमाण्डुमा सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले गाजा र युक्रेन जस्तो युद्धग्रस्त क्षेत्रको झल्को दिने गरी काम गरेको उहाँको भनाइ थियो। भूमिहीनहरूलाई संवैधानिक हक अनुसार वैकल्पिक आवासको व्यवस्था गरेर मात्रै स्थानान्तरण गर्नुपर्छ मा उहाँले जोड़ दिनुभयो। साथै फागुन 21 को निर्वाचन परिणाम प्राविधिक हार मात्रै भएको र समग्र राजनीतिक नहारेको समेत तर्क गर्नुभएको छ। नेपाली कंग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी अध्यादेश र यसमा अन्तर्निहित निर्णय प्रक्रियाप्रति गम्भीर असहमति व्यक्त गरेको छ। कंग्रेसका प्रवक्ता देवराज चालिसले प्रेस नोट जारी गर्दै नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण नियन्त्रण तथा सन्तुलनले मौलिक सिद्धान्तलाई यसले ध्वस्त पारेको बताउनु भएको छ। नेपालको संविधानले शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको मौलिक सिद्धान्तलाई आत्मसात गर्दै संवैधानिक परिषदको गठन गरेको हो। कंग्रेसले भनेको छ, यसमा सरकार, विपक्षी दल र निष्पक्ष संस्थाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी संवैधानिक अंगहरूलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट मुक्त राख्ने स्पष्ट प्रावधान राखिएको छ। यो व्यवस्था संविधान सभाको गहिरो समझदारी र लोकतान्त्रिक दूरदर्शिताको पज हो। यसको मूल मर्म नै संवैधानिक निकायहरूलाई सरकारको अधीनस्थ होइन स्वतन्त्र निगरानीकर्ताको भूमिका स्थापित गर्नु हो, कंग्रेसले प्रेस नोटमा भनेको छ। तर वर्तमान अध्यादेशले गणपूरक संख्या घटाएर निर्णय गर्न सक्ने गरी प्रधानमन्त्री सहित 3 जनाले मात्रै संवैधानिक संस्थाहरूमा नियुक्ति गर्न सक्ने बाटो खोलेको भन्दै कंग्रेसले यो अध्यादेश यस्तै स्वेच्छाचारी नियुक्तिका लागि ल्याइएको थियो जुन प्रमाणित भएको जनाएको छ। सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने हुनु भएको छ। साथै श्रम संस्कृति अध्यक्ष 1 सचिव र 15 जना केन्द्रीय सदस्यहरू पनि पाउने सहमति भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई र पूर्व माओवादी नेता किराँती बीच यस सम्बन्धी सहमति बिहिबार राति ललितपुरमा भएको जनाइएको छ।

0: केजी एरियल टप लोड में दुई केजी एरियल ट्विन टप में एक केजी एरियल माइक्रोवेव ओवन में कुकिंग किट र एयर कंडीशनर में फ्री इंस्टॉलेशन नागरिकता भए पुग्छ सजिलो ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाउने काम भएको आरोप लगाउनु भएको छ प्रधान न्यायाधीश नियुक्तिमा रोल क्रम मेचिएको प्रति संकेत गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ के हो प्रतिष्ठा र वरिष्ठता रोल क्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्रै बढ़नु हो भन्ने खालका गलत भाष्य सत्ता पक्षले स्थापित गर्न खोज्दैछ जुन गलत छ वरिष्ठता त संस्थागत स्मृति कानूनी स्थिरता अनुभव निर्णय क्षमता कार्य सम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत समजोड़को मापदण्ड हो तर आज सुधारको नाममा राज्यका संस्थाहरू कर्मशः व्यक्ति केन्द्रित बनाइदिएछ स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक र खतरनाक दिशातर्फ अघि बढ़दैछ उहाँले भन्नुभएको छ यस्तै सरकारले वरिष्ठताको स्थापित रोलक्रम मेच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरिएको घटनाले देशका विभिन्न संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको उहाँको भनाइ छ मुगलिन नारायणगढ़ सड़क खण्ड सुचारू भएको छ तुइनखोला नजिकै गएको सुक्खा पहिरो हटाइएपछि अवरूद्ध सड़क सुचारू भएको हो माथिबाट सुक्खा पहिरो खसेपछि दुईतर्फी सड़क बिहान अवरूद्ध भएको थियो सड़क डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएपछि सवारी आवागमन शुरू भएको जनाइएको छ अचानक माथिबाट ठूलो परिणाममा ढुंगा र माटो सहितको सुक्खा पहिरो झरेपछि सवारी आवागमन प्रभावित बनेको थियो सड़क डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पछ्याउन प्रहरी टोली परिचालन भएको थियो प्रहरीले र स्थानीयहरूले पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा पोखरा चितवन लगायतका विभिन्न जिल्लातर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएको बताएका थिए बितेको 24 घण्टामा 1806 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन् यसबाट राज्य कोषमा 18,76,504 रूपियाँ राजस्व दाखिला भएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 77 नियम विपरीत राइड सेयरिङ गरेका 162 ट्राफिक संकेत उल्लंघनकर्ता 106 र तीव्र गतिमा सवारी साधन हुइकाएका 88 जना कार्यवाहीमा परेका हुन् यस्तै लेन अनुशासन पालन नगर्ने 84 निषेधित क्षेत्रमा हर्न बजाउने 39 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 77 एकतर्फी सड़कमा सवारी चलाउने 111 र अन्य सवारी नियम पालना नगर्ने 1062 जनालाई कार्यवाही गरिएको छ मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ साथै रातिको समयमा कोशी बागमती र गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मध्य प्रदेशका एक दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात चट्याङको समेत सम्भावना छ भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीति तथा संवैधानिक संकट छाएको छ राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174 अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै बुधबारदेखि लागू हुने गरी नै विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ उता इरानले

युद्ध अन्त्यका लागि अमेरिकाले गरेको प्रस्ताव विचार गरिरहेको बताएको छ। मीडिया रिपोर्टहरूले दुई देशबीच चाँडै सम्झौता हुने संकेत गरेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। गैरराती पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदै बेंगलुरूलाई शीर्ष स्थानमा पुग्ने सपनामा रोकावट गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्रै जोड्न सक्यो। लखनऊको जीतमा मिसेल मार्सले 56 बलमा 111 रन बनाए। त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुच्छारमा छ। आईपीएलमा आज बेलुकी 7:45 बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ दिशो 5 मिनट
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ दिशो 5 मिनट
3: बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
4: नमस्कार नमस्कार
3: होइन अहिले न्यायालयमा रोल क्रम भङ्ग भएको छ विपक्षीले विरोध गरेका छन् हुँदाहुँदा पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि वरियता क्रम मिचिनु राम्रो नभएको भन्दै होइन आपत्ति जनाउनु भएको छ चौथो नम्बरमा वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मा आखिर को हुनुहुन्छ उहाँ चाहिँ कसरी चाहिँ प्रधानमन्त्रीमा ह्याट्रिक हाल्नुभयो
4: यो एकदम सही कुरा हो ह्याट्रिक हानेको भन्दा पनि हिजो बसेको संवैधानिक परिषदले र चाहिँ संविधानको धारा अनुसार किनभने नेपालको संविधानको धारा 129 के भनेको छ भने 3 वर्षभन्दा बढी सर्वसाधारणको न्यायाधीश भई काम गरिसकेका कुनै पनि व्यक्ति प्रधान न्यायाधीशमा नियुक्ति हुन योग्य हुन्छ भन्ने हुनाले त्यो संवैधानिक आधार र कारणलाई ठेकेर ती योग्य न्यायाधीश 6 जना सिफारिस भएका थिए ती मध्येमा मनोज कुमार शर्मालाई नियुक्ति गरेको कारणले सिफारिस भनौँ नियुक्ति
3: भइसकेका
4: सिफारिस गरेको कारणले उनले ह्याट्रिक मारेको या चाहिँ हामी मिल्दैन बरु के हुन्छ भने हिजोको जुन संवैधानिक परिषदले जुन निर्णय गरेर सिफारिस गर्यो न्यायपालिकामा प्रधान न्यायाधीश सन्दर्भमा त्यसले तिनवटा चिजलाई तोडेको म देख्दछु तिनवटा कुचुरलाई ध्यान दिन्छु एउटा वरिष्ठतम न्यायाधीशलाई नियुक्ति गर्ने जुन पुरानो परम्परा थियो त्यो परम्परालाई पनि तोडियो किनभने हुन त यो पहिलोचोटि होइन दोस्रोचोटि भएको योभन्दा अगाडि पनि परम्परा सिफारिसमा परम्परा नतोडे पनि नियुक्तिमा परम्परा तोडिएको थियो त्यो हो दीपक राज जोशी 2076 दीपक राज जोशीलाई संवैधानिक परिषदले वरिष्ठ न्यायाधीशको रूपबाट सिफारिस गरेर नियुक्ति गरेको सिफारिस गरेको थियो तर उनको सिफारिसलाई चाहिँ संसदीय सुनवाई समितिले अनुमोदन नगरेर उहाँभन्दा कनिष्ठ न्यायाधीशलाई प्रधानमन्त्री बनाइ प्रधान न्यायाधीश बनाएको दृष्टान्त थियो भने अहिले चाहिँ मनोज कुमार शर्मालाई बनाइयो एउटा दोस्रो थियो भने यसले अर्को पनि एउटा तोडेको छ संक्षेपमा हेर्नुपर्नेछ के भने भागबण्डाको राजनीतिबाट न्यायाधीश नियुक्ति गर्ने सन्दर्भमा जहिले पनि योग्यता क्षमता प्रत्यय सबै चिजको चाहिँ नहेरिकन जो जो व्यक्ति छन् नियुक्ति गर्दाखेरि यो वर्ष यो न्यायाधीश नियुक्ति हुन्छ भोलि मेरो एमालेको न्यायाधीश प्रधान न्यायाधीश आउनु पर्यो भोलि ऊ रिटायर भएपछि माओवादी कङ्ग्रेस आउनु पर्यो भनेर आजको दिनबाट अस्ति आजभन्दा 2 वर्ष अगाडिदेखि 2052-92 सालसम्मको नियुक्तिलाई चाहिँ त्यो चाहिँ ठाउँ रोकिएको थियो भोलि यो आज मेरो आउँछ पछि त्यसको आउँछ भने भागमण्डाको राजनीतिबाट जुन नियुक्ति गरिपर्नु थियो र गरिएको पनि थियो त्यसलाई पनि तोडेको यो चाहिँ यो कल्याण श्रीको समयदेखि एउटा चाहिँ भागमण्डा यो कङ्ग्रेसको लागि मान्छे यो आउने भनेर नियुक्ति भन्दा उमेर हेर्ने ए मेरो मान्छे चाहिँ भोलि चाहिँ रिटायर भयो भने ऊ प्रधान न्यायाधीश हुन्छ हुँदैन त्यस्तो किसिमको एउटा क्षणिक र भागमण्डीय प्रगति भएको त्यसलाई पनि तोडियो यसो के गर्यो हिजोकोले महत्त्वपूर्ण कुरा के भने अहिले जेएनजी आन्दोलनपछि दुई चाहिँ बहुमत सरकारले यो देशलाई कम्प्लिट रूपबाट राजनीतिक सामाजिक आर्थिक रूपबाट रूपान्तरण गरी देशमा भ्रष्टाचार मुक्त स्वतन्त्र र सक्षम देश बनाउन र सक्षम न्यायपालिका पनि आओस् भन्ने सन्दर्भमा अहिले के गर्यो भने न्यायपालिकाको पुनः संरचना गर्ने कडी सोध जुन छ त्यसलाई एउटा एक स्टेप अगाडि बढ्यो अरू ठाउँमा त राजनीति नीतिलाई हटाउन अध्यादेश पनि ल्याइयो अरू ठाउँमा नीति गरेर विभिन्न बाटो खोलियो तर न्यायालयमा चाहिँ सिधै छोड या हटाउनु भन्ने अवस्था हुँदैन किनभने न्यायालयको स्वतन्त्र सक्षमता रोचेलाई चाहिँ हनन गर्ने गरेर पनि त काम गर्नु भएन भनेर अब घुमाउरो पाराले के गरेको अहिले राज्य सरकारले भने चौथो वरियता क्रममा चौथो भएको व्यक्तिलाई नियुक्ति गर्दाखेरि के हो भने एक कि भोलि यो नियुक्ति भए अब जुनियर न्यायाधीश नै प्रधान न्यायाधीश भए त सिनियरमा बसेर 3 न्यायाधीश त अब उनीहरू बस्ने भएन एउटा चाहिँ मर्यादा हिसाबले नैतिकता हिसाबले बस्ने जस्तो हामीले जुनियर किन भन्ने हामीले काम गर्यौँ
3: नैतिकताको हिसाबले यसभन्दा अगाडि चाहिँ सिनियरिटीमा रहेका होइन सपना प्रधान मल्लदेखि कुमार रेग्मीदेखि त्यस पछाडि चाहिँ मलाई लाग्छ हरिफ भुजेल होइन उहाँहरू चाहिँ अब अवकाश लिनुहुन्छ त्यसो भए उहाँ राजीनामा दिनुहुन्छ उहाँ घर बस्नुहुन्छ
4: संविधानले त्यो भन्दैन उहाँले राजीनामा दिनु पनि जरुरी छैन तर गभर्मेन्टको सोची अनुसार नै हामी रूपान्तरण गर्ने कुरामा अहिले चारवटा न्यायाधीश खाली भइसकेको छ यो तिनका भयो भने सातवटा न्यायाधीश यो किताब क्षमता वर्गीकरण गरी हिजो जस्तो भागबन्दी दलीय भागबन्दी होइन कि यो किताब क्षमता राम्रो योग्य व्यक्तिलाई हामी नियुक्त गर्छौँ भने सोच राखेर त्यसरी नियुक्ति गरेर पाइयो भने जुन सोच चाहिँ राजनीतिक प्रभाव त अदालतमा नपरेको भन्नु मिल्दैन नि एउटा दलमा सबै गएपछि त सबै ठाउँमा प्रभाव परेको छ अरे अदालतमा प्रभाव परेको छैन या परेको छ भने त्यसलाई नछु भन्ने त होइन होला नि
3: डाक्टर मनोज कुमार शर्मा आखिर प्रधान न्यायाधीशमा सिफारिस हुँदै गर्दाखेरि उहाँ को हुनुहुन्छ होइन उहाँको विगत के हो उहाँको होइन कसरी चाहिँ यो संवैधानिक परिषदको नजरमा अथवा प्रधानमन्त्रीको नजरमा पर्नुभयो
4: अब यस्तो छ अब यसो कुरा के छ भने दुईटा तिनवटा मैले देखेँ एउटा चाहिँ के हो भने यिनको राजनीतिक आबद्धता केही दलबाट समर्थन दियो होला डाइरेक्ट रूपबाट राजनीतिक आबद्धता देखिँदैन जुन राजनीतिक आबद्धता सपना मल्ल प्रधान र चाहिँ यो चाहिँ कुमार रेग्मी र चाहिँ अर्को एकजना तिनजना न्यायाधीश हुनुहुन्छ यी न्यायाधीशको जुन आबद्धता छ त्यतिको निकटता उनको छैन एउटा दोस्रो कुरा चाहिँ यिनको उमेर पनि 5-6 वर्ष यो जुन सरकार अहिले बनेको छ 5 वर्षसम्म केही न केही गर्छ अगाडि बढ्छु भन्ने बाध्य सकेको छुटाउनु गर्छ उनको लागि सहयोग गर्ने एकचोटि यो समस्या सल्भ भएपछि 6 वर्ष भने यिनी न्यायाधीश बस्छन् यी भएपछि काम गर्न पनि सहयोग हुन्छ स्वतन्त्र रूपबाट यो भनेको मतलब न्यायपालिका जे जे भन्यो प्रधानले त्यही गर्छ भन्ने सोच ल्याएको भनेको भनेदेखि यो रूपान्तरण र भ्रष्टाचारको नन्त अन्तर सुशासन ल्याउनुको लागि अदालत पनि त्यति ढुङ्ग्याउनु हुन्छ अदालत पनि स्वतन्त्र बनाउन सक्ने यी व्यक्तिले गर्न सक्छन् र एउटा प्याटर्न मिल्छ कार्यपालिका न्यायपालिका व्यवस्थापिकाले एउटा सही प्याटर्नमा हिँड्न सक्ने भनेर उनको विश्वास प्रधान न्यायाधीशले अब नियुक्ति त संविधानले चाहिँ संवैधानिक परिषदलाई दिएको छ जे भने पनि संवैधानिक परिषदको चाहिँ अध्यक्ष भनेको प्रधानमन्त्री हुने हुनाले उसले गर्दाखेरि उनको पक्षमा बहुमत आयो भने उसले जो माथि देखे उनको दृष्टिकोणमा मैले संविधान लिचेकै छैन संविधानले संविधानको धारा 100 अनुसार योग्य जब जो मान्छे सिफारिस प्रधानमन्त्री हुने योग्य छन् त्यसलाई मैले सिफारिस गरेको जहाँ तक वरिष्ठताको चाहिँ कायम गर्नु पर्थ्यो त्यो क्रममा भक्ता चाहिँ म अरू दुईवटा तिनवटा कारणले गर्दा गरेको छु भन्ने कुरा जस्टिफिकेसन दियो
3: प्रधान न्यायाधीशमा होइन यो डाक्टर मनोज कुमार शर्माकै विषयमा पनि डाक्टर साहब यो कुरा आउँदै गर्दाखेरि उहाँ चाहिँ मलाई लाग्छ पूर्व प्रधान न्यायाधीश दामोदर शर्माका भतिजा होइन डाक्टर मनोज कुमार शर्मा होइन उहाँ चाहिँ अहिले दारीबा भनेर धेरैले चिन्छ उहाँलाई चाहिँ किनभने उहाँ अहिले उता हुनुहुन्छ यो देवघाटमा भेटिनुहुन्छ होइन पूर्व प्रधान न्यायाधीश दामोदर शर्मा त्यस पछाडि नेपाली कंग्रेसमा चाहिँ उहाँको छिटफुट आबद्धता भन्ने पनि छ कतिपयले चाहिँ तत्कालीन दरबार निकट हो उहाँहरूको फ्यामिली भन्ने ढंगले पनि विश्लेषण गर्छन् तर उहाँहरूको काम कारवाही र एक्सनले चाहिँ भोलि यसको होइन नतिजा कतातर्फ जाने भन्ने त देखाउला तर वरिष्ठतमता अर्थात वरिष्ठता मिच्दाखेरि चाहिँ कतै न्यायपालिकामाथि कार्यपालिका हावी त भएन कतै कम्फर्टेबल त खोजेन यसले भन्ने खालका विवादहरू आलोचनाहरू आउँदैछन् क्या डाक्टर
4: होइन नियुक्ति गरेर यदि त्यही कार्यपालिका नियुक्ति सपना मल्ल प्रधानलाई नियुक्ति नगरेको भए न्यायपालिका नियुक्ति गरेको भए न्यायपालिका स्वतन्त्र हुने र अहिले चाहिँ वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानलाई अहिले नियुक्ति नगरेको हुनाले अब मनोज कुमार शर्मा आयो भने नेपालको न्याय चाहिँ स्वतन्त्र भएन भने त्यो लङ्गडो तर्क त म गर्न चाहदिनँ हुन त मेरो पनि दृष्टिको किनभने हिजोको क्रम भङ्गता त भङ्ग नभएर जुन किसिमको अनुभव तुनको क्षमता सपना मल्ल प्रधान थियो मेरो पनि अपेक्षा के थियो भने अनलाइन गर्दा भन्ने थियो यो तपाईँको र मेरो दृष्टिकोणको होइन त जहाँ तक भोलि सक्षमता असक्षमता यसलाई एक पढाव अझै बाँकी छ नि त यसलाई पनि यसको वास्तविकता यो न्याय परिषद गरेको कुरा के अरे संवैधानिक परिषद गरेको कुरा कोही अलिकति त्रुटि छ कि नराम्रो छ भन्यो भने त संवैधानिक सुनवाई समिति फेरि छ नै छ नि त त्यसले पनि एक किसिमको चाहिँ त्यहाँ त्यो जुन कुरा तपाईँले उठाउनु भयो ती सबै प्रश्नहरू त्यहाँ उठ्छ नि त अनि संवैधानिक परिषदले पनि त्यसलाई त्यहाँ अनुमोदन गरेपछि दुई तहको अनुमोदनपछि त अब त्यसलाई के निर्णय गरेको ठिक वा बेठिक भन्ने कुरा तिमा टुङ लगाएपछि त हामीले सङ्ख्यागत कुरो त आएन नि त्यसै हुनाले यसले त अहिले सिफारिसमा गरेको यदि यी कुरा जुन विरोध गरेका छन् म सम्मान के गर्न चाहन्छु भने प्रतिपक्षलाई सम्मान गर्न चाहन्छु एउटा चाहिँ खबरदारी विरोध गर्ने तर विरोध गर्ने विधि र पद्धति चाहिँ चाहिँ उल्लङ्घन गरेको भनेर जुन अध्यक्ष सभापतिले भन्नुभएको छ राष्ट्रिय त्यो गलत हो विधिको उल्लङ्घन भएको छैन पद्धतिको उल्लङ्घन भएको पद्धति भएको ज्येष्ठता दिने पद्धति उल्लङ्घन भएको हो तर चाहिँ विधि त उठाउनु भएको विधि भएको कानुन संविधान हो संविधानले त छजना मात्रै जसलाई पनि नियुक्त गर्नु पाउने अधिकार दिएकै थियो संविधानले यदि वरिष्ठता मात्रै दिनुपर्छ भन्ने चाहना हुँदो त संविधानमा त्यही निस्किन्थ्यो होला नि छजना मध्येमा या योग्य मध्येमा जो वरिष्ठ छ उसलाई मात्रै प्रधानले नियुक्ति गर्नुपर्छ भने नलेखी आएको संविधानमा अनि विधिले प्रतिनिधि गरी यस्तो यस्तो कुरा चाहिँ बोल्नु जनताको सामने बोल्दाखेरि यो प्रति सभापति राष्ट्रिय सभाको सभापतिले यदि उसले बोल्दाखेरि भने मिडियामा हेरेको उसले विधि र पद्धति विधि भनेको चाहिँ तथा हो परम्परा वरिष्ठता दिने कुरा उल्लङ्घन होला पति तर बुढी या बुढा मर्यो भने नडाउनु काल पस्यो भने डराउनु भन्ने भन्दै 2074 दीपक राज जोशीलाई जब चाहिँ जुन सरकार बहुमतमा छ त्यही सरकारको गठन भएको सुनवाई समिति थियो सुन आफ्नै आफ्नै सिफारिस गर्ने आफ्नै सरकारमा बस्ने तर आफ्नै सांसदलाई चाहिँ त्यो चाहिँ संसदीय चुनावमा चाहिँ अनुमोद नगराउने त्यस्तो दोहोरो सज्जा राखे पनि गरेर एउटा क्रम हुँदा गरिन् त्यो बेलामा धेरै न्यायाधीश विरोध गर्नुपर्ने गरेनन् धेरै कानुन वीरताले विरोध गरे गरेन आफ्नो सुविधा भयो भने जे गरे पनि ठिक आफ्नो स्वार्थ अनुसार भयो भने यहाँ विविध पद्धति उल्लङ्घन गर्यो भनेर विरोध गर्नु पुरै किन थुप छैन भने 74 साल किन हुन दिइयो त यो
3: आउनका निम्ति अब न्यायालयमा वरिष्ठतमका आधारमा भन्दा पनि योग्यताका आधारमा क्षमताका आधारमा होइन न्यायालयमा चाहिँ अब राजनैतिक भागभन्डा भन्दा पनि एउटा नियुक्ति प्रक्रिया त एउटा होला तर योग्यता पुगेका सिफारिस भएका जुनसुकै व्यक्ति पनि प्रधान न्यायाधीश बन्न सक्छ भन्ने नजिरको स्थापना शुरू हो
4: तर के भने 3 वर्षभन्दा अगाडि संविधानको धारा 129 अनुसार हिजो पनि थियो त्यो संविधान थियो त्यहाँ सिनियरिटी भनेको थियो प्रथा चाहिँ के थियो भन्दाखेरि वरिष्ठतम दिने सक्छ प्रथाले पनि एक ठाउँ त तोडिसकेको थियो त्यस्तो जुन पनि नपारेकै होइन त्यो सन्दर्भ गर्यो अब हामीले केवल यो सबै कुरा त नयाँ आयामबाट नयाँ सोचबाट हेर्नुपर्ने अरे जस्तो अघि चाहिँ संसदको विघटन एकदमै राज्यले नीति हटाउनु पर्ने चाहिँ अदालतको चाहिँ न्यायाधीशको मर्यादाक्रम न्यायाधीशको नीति चाहिँ त्यही भाग्र 23-24 भन्दा अघि जुन पहिलाको सङ्घ दुईजना केपी शर्मा ओली र प्रचण्ड र शेरबहादुर देउपालाई पुरानो पार्टीले गरेको धर्राबाटलाई हामीले मान्यता दिनुपर्छ भन्ने पनि त सोच जनता परिवर्तन के यो नियुक्तिको न्यायाधीशको नीतिमा पूर्ण संरचना योग्यता क्षमता राख्नुपर्छ पुरानो मान्छेले चाहिँ बहिरीकरण गर्नुपर्छ भन्ने ठुलो उठेको पनि छ नि त जनताको चाहनालाई बुझेर बाजेन शाहले अहिले चाहिँ एउटा के मान्छ भने म बाजेन शाहको समर्थक पनि होइन विरोधी पनि होइन उहाँले अहिलेसम्म गरेका एकदमै कानुनको दृष्टिकोण हेर्नु भने अहिलेसम्म बाजेन शाहले कुनै पनि काम कानुन र संविधान नीति गरेको देखिँदैन है त्यसका राजनीतिक पाखाहरू होलान् संविधानकै या मानवीय संवेदनालाई उल्लङ्घन गरेर केही काम गरे होला तर उसले कानुनलाई टिकेको भने कुनै मान्छेले भन्न आउँछ म त्यो टाइम डिपेन्ड गर्छु अहिलेसम्म बाजेन शाहले बुद्धि पुर्याएर जनताको चाहना आउँछ एकदम नबोलिकन एकदम व्यवस्थित ढङ्गबाट अगाडि बढेको छन् यसले त्यसको सुरुवात के भने आज यो जुन सुधार उसले गरेका छन् जुन किसिमको नीति अहिले गरेका छन् यसले पनि मर्डिङ सोच दिए यसले के देखाउँछ भने अब सुधार भनेको केवल नियुक्ति मात्र होइन रहेछ सुधार भनेको सक्षम योग्यता मान्छे आउनुपर्छ भने सुधार गर्यो र उनको अब त्यो अर्को ठुलो च्यालेन्ज के छ भने अब आउने नियुक्ति कसरी गर्छन् त्यही बेला बोल्यो अहिले बोल्नै पाइँदैन त्यो बेला कस्तो योग्य छन् कि आफ्नो नजिकको मान्छे भन्छुमा गऱ्यो भने उनी अरूभन्दा के फरक भनेर अनि यो वरिष्ठतालाई नेतृत्व कुरा पनि ठुलो इस्यु ग्रुपबाट आउन सक्छ तर उसले सही तरिकाबाट सही मान्छेले ल्याइदियो भने त ए ल यो क्रम भन्दा गरेको मात्र होइन कि एउटा नयाँ सोचबाट ल्याएको हेर नियुक्ति यति राम्रो छ भनेर भन्ने बाटो पनि भन्छ त्यसरी अझै आज नै भोलि नै त्यो गरेको क्रम भन्दा भयो संविधानको उल्लङ्घन भयो या चाहिँ न्यायपालिकालाई चाहिँ कार्यपालिकाको छत्र छाया पार खोज्यो भन्ने कुरा चाहिँ व्याख्या गर्नु या विरोध गर्नु मलाई उचित जस्तो लाग्छ अझै एकदम अगाडि भयो केही समय कुरौँ अझै
3: हजुर डाक्टर मनोज कुमार शर्मा काबिल होइन योग्य होइन क्षमतावान
4: सुन्नु न अब योग्यता क्याबिल भन्ने कुरा त हेर्नुहोस् यो एकदमै अब तपाईँलाई योग्यता लागेको व्यक्ति अर्कोलाई लाग्न सक्छ किनभने संविधानमा योग्यता लेखियो एलएलबी गरिसकेको मान्छे एउटा पढेको मान्छे प्रधान न्यायाधीश हुन योग्य हुनुपर्ने मान्छेलाई संविधानले के भन्यो भने एकचोटि सर्वोच्च अदालतको न्यायाधीश भइसकेपछि उनलाई उसले चाहिँ 3 वर्ष काम गरिसकेको 3 वर्षको न्यायाधीश भइसकेको भए ऊ प्रधान न्यायाधीश हुन योग्य हुन्छ यदि कुनै न्यायाधीश योग्य या अयोग्य छ भन्ने कुरा छ भने त महाअभियोग लगाएर हटाउन सकिन्छ योग्यता भइ राखिन्छ अयोग्य व्यक्ति असक्ष व्यक्ति त सर्वोच्च अदालत बस्न दिनु हुँदैन भने त महाअभियोग व्यवस्था गरिएको हो नि त त्यसैले आजको दिन त्यसमा पनि हेर्दै जाँदाखेरि त अहिले मेरो व्यक्तिगत दृष्टिकोणमा यो अहिलेको नियुक्त प्रधान न्यायाधीश जो शर्मा यो को केही समय 2-3-4 वर्षमा असाध्य निर्णयमा चाहिँ मेरो दृष्टिकोण असाध्य राजनीति आयसनेस भन्दा पनि न्यायिक रूपबाट बोलेका छन् उनलाई धेरै विरोध पहिला चाहिँ जुनियर न्यायाधीश ल्याइयो भनेर र त्यही हाम्रो पहिलाको प्रधान न्यायाधीशको चाहिँ भतिजो भनेर जुन आरोप लगाए थिए उनले आफ्नो क्षमता देखाउनलाई एकदमै प्रयास गरेर एकदमै गम्भीर भएर धेरै निर्णयहरू आज गरेका छन् साथसाथै यसले पिएचडी पनि गरिसकेका छन् कमर्स लगेको हुनाले योग्यता र क्षमता र योग्यता दुवै अहिले उनको राम्रो छ हुनाले उनी आउँदैमा अब न्यायालय कमजोर हुने होइन न्यायको है स्तर त बढ्छ त्यो बढाउने फेरि न्यायाधीशले मात्रै होइन कि हाम्रो सोच के छ भने जो पदमा बस्यो उसले सिध्याउने भन्छ त्यो न्यायाधीश भएको कुरा हामीलाई लयरको पनि त्यति ठुलो भूमिका छ. हामी पनि राजनीति आबद्ध नराखेर न्यायाधीशको गुण र दोषहरूमा उसको विरोध समर्थन गर्ने राम्रो काम गर्ने त्यसैले न्यायालय बचाउने तपाईँको जिम्मा छ. ढेरो दिन त हामी कानुन व्यवस्था दिन्छ त्यसैले उनी योग्य छन्. अब मेन अब चुनौती के छ भने हामीलाई न्याय कुनै व्यक्ति नियुक्ति कसलाई गर्यो भने अर्थ बुझेको होइन. यो नियुक्तिपछि यो न्यायालय स्वतन्त्र सक्षम भएर काम गर्न सक्सेस गर्दैन. परिवर्तनको वाहना आकाङ्क्षालाई चाहिँ प्रतिबन्ध गर्न सक्दैन. त्यो इम्पोर्टेन्ट हो. फेरि नेपाल तपाईँलाई थाहा छ के थाहा यो नेपालमा अहिले भएको कुरा चाहिँ भोलि नै एउटा रिट पनि पर्न सक्छ. वरिष्ठता दिएन तपाईँले एउटा रिट पनि हालिदिने अनि पब्लिक इन्ट्रेस्ट लिटिगेसनको मुद्दा हालिदिने आज के हुन्छ तपाईँले हेर्दै जानुहोस्. त्यति सहिले चाहिँ छैन.
3: अब रिट हालेपछि पनि त प्रधान न्यायाधीशमा आइसकेपछि उहाँले त हेर्ने होला नि त होइन.
4: होइन रिट हालिसके त उहाँले त हेर्नै मिल्दैन नि. जसको विरुद्ध रिट ल्याएको छ जो नियुक्ति हुन पाएको छैन उसले हेर्ने होइन. तर यी पनि छन् नेपालमा देखिराख्नु भएको छ नि कतिपय ठाउँमा. यही हो अदालतको रूपान्तरण के हुनु जरुरी छ भने जेमा पनि राजनीतिक कुरा पनि पब्लिक इन्ट्रेस्ट लिटिगेसन ल्याइदिने मुद्दा हालिदिने अलि ल्याइदिने दिन्छ. मलाई लाग्छ यो बेला यस्तो चाहिँ नहोला.
3: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
4: धन्यवाद.
3: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित. आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ. विश्रामपछि पुनः उपस्थित हुनेछौ.

0: Ima tu account open, activate oni karobar, sad zile sam ga. Busy life easy, but now they had a din. Global smart plus life ko pesma banking.
1: एसई सक्यो, अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकम ले ल्यायो विशेष एसईई अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी. मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नयाँ वर्षको अवसरमा TCL का विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन TCL, इन्सपायर ग्रेटनेस।
1: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नया वर्ष नया भरोसा, हर दिन हुन्छ स्पेशल।
0: यो नयाँ वर्षको अवसरमा बेको का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: हरो विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क।
2: यतिखेर हाम्रो भेषमा नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरबारी दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले सुन्ने धेरै कार्यक्रम, धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्कार।
2: होइन डाक्टर साहब, तपाईँलाई मैले अस्ति पनि सम्पर्क गर्न खोजेँ, यहाँको पनि बिहानदेखिकै व्यस्तता छ, होइन? अस्ति कुरा आउन पाएन,
3: आइसकेपछि तपाईँले कन्ट्याक्ट गर्न मिल्दैन
2: कि
3: बिरामी बिच बिचमा, जस्तो अहिले भर्खर बिरामी सिधी एउटा, अर्को आउन अहिले आइसकेका छैन, हेर्न मैले तपाईँलाई कुरा गर्न पाएँ।
2: अहिले डाक्टर साहबको एकदम राम्रो व्यस्तता छ बिहान बिहानै, ठिक छ। अनि अहिलेको यो न्यायालयमाथि जुन किसिमको आज विषय उठिरहेको छ, होइन, प्रधान न्यायाधीशमा चौथो वरियता क्रममा जाने एउटा परिस्थिति बन्यो, डाक्टर साहब यसले कसरी हेर्नु भएको छ?
3: अहिले के भएको छ मलाई चाहिँ बताउनुहोस्, मलाई राम्रो ज्ञान छैन यसमा अहिले।
2: होइन, प्रधान न्यायाधीशमा चौथो वरियतामा, होइन, डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। पहिलो हाम्रो सपना प्रधान मल्ल हुनुहुन्थ्यो, त्यसै गरी कुमार रेग्मी हुँदै हरिफ फुयाल हुनुहुन्थ्यो, चौथोमा उहाँ हुनुहुन्थ्यो, पाँचौंमा अर्को हुनुहुन्थ्यो, छैटौंमा तिलप्रसाद हुनुहुन्थ्यो, होइन, चौथो नम्बरमा को सिफारिस हुनुभएको छ। यो चाहिँ न्यायालयका लागि एउटा राष्ट्रिक चेन्ज मान्ने कि वा चाहिँ वरियता मिचेको भनेर आलोचना त्यतिकै भइरहेको छ डाक्टर साहब, होइन?
3: यसो मलाई लाग्छ यो इस्युमा अब यो अहिले रिजल्ट यो आइसकेपछि मलाई थाहा थिएन, त्यो हिजोसम्म मैले के भनेको थिएँ भनेदेखि यो डेफिनेटली यति हतार हतारमा जुन गरे अध्यादेश ल्याइकन जुन कि पास गराए चाहिँ नि यो जो छनौट नै जुन गरिहाले नि यसको पछाडि के उद्देश्य छ भा डेफिनेट छ भने मतलब डेफिनेटली प्रधानमन्त्रीको यहाँ उद्देश्य छ, उनको या आफ्नै मान्छे हाल्नु थियो या आफ्नो निकटको मान्छे हाल्नु थियो या आफ्नो चाहिँ नि आफूले भने टेर्ने खालको मान्छे हाल्नु पर्ने थियो, मैले त्यो हिजोसम्म भनेको थिएँ। अब आज उहाँले चौथो वरियता लिनु भएको छ भनेदेखि हामीले खालि यो मात्रै बुझ्नु पऱ्यो चाहिँ अब यो चौथो वरियता जुन व्यक्ति हुनुहुन्छ उहाँको चाहिँ नि पहिले कहीँ सम्पर्क उहाँको थियो कि थिएन, कनेक्सन थियो कि थिएन बालन शाहसँग या राष्ट्रिय स्वतन्त्र पार्टीको रवि घामिसानीसँग, किनभने यो हेर्दाखेरि अचम्म लाग्यो वरियता सिनियर छ भनेपछि अचानक किन चौथो नम्बरमा गएको छ? सपना मल्ल हुँदैन मलाई थाहा छ, किनभने ओलीको क्यान्डिडेट हो त्यो मान्छे, सो हामीले निष्पक्ष चाहिन्छ, इन्डिपेन्डेन्ट चाहिन्छ, भ्रष्टाचारको भय पनि नलागेको चाहिन्छ।
2: पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि यसमा आपत्ति जनाउनु भएको छ, होइन, जे तर्क गरे पनि यो गलत निर्णय भयो, सरकारले एउटा काबिल महिला न्यायाधीशलाई अपमान गर्यो भन्नुभएको छ कि
3: होइन, महिलामाथि अत्याचार भएको होइन यो, किनभने हामी क्राइटेरिया टोकौँ न, क्राइटेरिया पहिलो प्राथमिकता के भने कुनै पनि पोलिटिकल नियुक्ति भएको छ, पोलिटिकल अब यो मान्छे त संसदमा एमालेको मान्छे भइसकेका छ, त्यसपछि गएर ओलीको नियुक्ति हो त्यो भनेदेखि त्यो त मिल्दै मिल्दैन, मैले त प्रायः सपना मैले त हुँदै हुँदैन। अब बाँकी आएको कुरा अरूको चाहिँ नि हाम्रो भने भ्रष्टाचारको भर नभएको टोटली इन्डिपेन्डेन्ट उनले दिएको डिसिसन अहिलेसम्म कम इन्डिपेन्डेन्ट र प्योर न्याय र कानुन टेकेर कसैको इसारामा होइन कि सुप्रिम कोर्टमाथि पनि हामीले शङ्का परिरहेसकेका छ, पुराना जस्टिसहरूले भनिसकेका छन्, एडभोकेटहरूले भनिसकेका छन् कि त्यहाँ न्यायालयहरूमा न्यायाधीशको घुस खान चाहिँ भनिसकेका छन्, सो हामीले यो सबै क्राइटेरिया बनाएर गर्दाखेरि चाहिँ नि र वरियताको पनि आधारमा त वरियताको आधारमा कोही मान्छे त्यो भ्रष्ट देखिया छ उनको कहीँ न कहीँ उनको आलोचना भइसकेका छ भन्ने त्यस्तो व्यक्ति हुँदैन।
2: न्यायालयप्रति जनविश्वास घट्दै गएको हो, न्यायालयप्रति जनताको आस्था अलिकति निराशामा परिणत हुँदै गएको हो पछिल्लो समय,
3: यसो नि सुप्रिम कोर्टमा मान्छेको आस्था गइसक्यो नि अहिले त, सो अहिले सुप्रिम कोर्टमाथि मान्छेको आस्था त धेरै सुप्रिम कोर्टमाथि होइन सबै न्यायालयमाथि आस्था त धेरै घटेको छ नि, अघि सुप्रिम कोर्टमा पनि त भ्रष्टाचारको त आइसकेको थियो, कति कुरा आइसकेको थियो, पुराना न्यायाधीशहरूले सुप्रिम कोर्टलाई भनिसके हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ भने, सिनियर एडभोकेटले भनिसके चाहिँ हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ, न्यायाधीशहरू घुसे खान्छ भनेर भनि नै सकेका छन्, त्यसले आस्था छैन। अब यही भन्नु सपना मल्ल ओलीको क्यान्डिडेट अस्ति उनले पनि डिस्ट्रिक्ट अस्ति गर्दाखेरि तिनजना चिफ जस्टिस उनी अर्को न्यायाधीश बसेर गर्दाखेरि त्यो ओलीले नियुक्त गरेको संविधानिक अङ्गका जो व्यक्तिहरूलाई सबैले उनले पास नै गरिदिए नि त, त्यति झुलाएकन आखि पास उनले उनको भोटबाट भयो त भनेपछि कुरा यो हो कि हामीले पोलिटिकल नियुक्ति त हामी लिनै हुँदैन अब यो तर अब सुप्रिम कोर्टमाथि पनि अहिले डेफिनेटली मान्छेलाई 100% आस्था छैन भा यो पक्का कुरा
2: तर आज चाहिँ नागरिकहरूले जुन किसिमले यो सरकारप्रति आस्था गरेका छन् विश्वास गरेका छन् डाक्टर साहब अब त यो सरकार पनि असफल हुने छुट छैन यो सरकारले डेलिभर दिनुपर्छ होइन
3: जनताले के को आशा गरेका थिए यत्रो म्यान्डेट दिएको चाहिँ एउटा के कुरा थियो भने भ्रष्टाचार रोक मुलुक उन्नतितिर लग जनताको स्तर उठाइयो यही नै उहाँ मुख्य कुरा अब त्यो अहिले के देख्यो भने यो सरकारको दुई तिहाईको म्यान्डेटको प्राथमिकता उनले उनको तर्फमा के देख्यो भने खालि सुकुमार चाहिँ हटाइदियो ए बाबा यति हतार के थियो पाँच वर्षको म्यान्डेट पाएको सरकारले एकै महिनाभित्र मान्छेलाई घरबार दिइने तत्काल गर्नु पर्थ्यो र अलिकति पर्खेर चाहिँ नि लगत निकालेर को जेन्युन हो को होइन को असली हो को नक्कली हो गरेर उनलाई अलिकति सक्कलीलाई चाहिँ नि बसोबास पहिले राम्रो बन्दोबस्त गरेर जस्तो पहिले 1958 सालमा विष्णुमतीको करिडोर गर्दाखेरि जुन किसिमले गरेको थियो त्यसमा सरकारले त्यो राजाको टाइम थियो तर कति राम्रो चाहिँ उनले गरेका थिए भनेदेखि त्यो जनताहरूलाई पूरा चाहिँ व्यवस्था गरिकन मात्रै अनि उनीहरू आफैले घरद्वारा तिनीहरू भत्काएको थिए 1958 सालमा राजाको टाइममा चाहिँ त्यसो हुने अहिले जनताको सरकारले गर्दाखेरि चाहिँ बिचल्ली पार्दिने यही हो कि अचम्मलाई हामीले त्यसरी दुई तिहाईको म्यान्डेट दिएको सरकारको चाहिँ नि अहिले हेर्दाखेरि त उनको दिशा ठिक भएको छैन भा मुख्य कुरा त्यो
2: होइन अहिले यो सरकारले चाहिँ सुशासन दिने डेलिभरी दिने भ्रष्टाचारका फाइलहरू खोल्ने होइन हिजै मात्र एउटा निकै ठुलो फेरि अर्को भ्रष्टाचार काण्डमा पनि मुद्दा दायर भएको रहेछ एक पूर्व मन्त्री र चार पूर्व तथा एक बाल सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा भएछ क्या यो पोखरा विमानस्थल निर्माणमा त निकै ठुलो घोटाला भएछ नि त डाक्टर साहब
3: यो अहिले मात्रै खोले होइन यो त पहिलेदेखि यो मुद्दा चलेकै थियो यो यो पोखराको विमानस्थलमा त भ्रष्टाचार छ भने त पहिलेदेखि नै मुद्दा चलेकै हो र अहिले मलाई के दुःख लाग्छ भनेदेखि सुदन गुरुङ हुँदाखेरि कति धनाधन चाहिँ नि ठुल्ठुला माछा समाप्ति गए सुदन गुरुङ हुँदाखेरि कस्तो दौडाधुप जेन्युनली जनताकोलाई पीर मर्का परेको र उनको सुख सुविधाको लागि सुदन गुरुङ जुन दौडधुप गरेको थियो त्यो अचम्मसँग गरेको थियो जो हामीले प्रत्यापन लागेको थिएन त्यो सुदन गुरुङ जाने बित्तिकै हामीले हेर्दाखेरि सरकारले चाहिँ त खासै त्यो रस्तामा काम गरेका छन् गरे पनि बरु बिचल्ली पार्ने काम चाहिँ गरिरहेका छ यो अहिले यो पनि मुख्य त कुरा के भने यो अध्यादेशहरूलाई पार्लियामेन्टले किन बाइपास गरेको बाबा यो कुरा 3 महिनापछि हुन्थ्यो होला सुप्रिम कोर्ट चिफ जस्टिसलाई पनि 1 महिनापछि आउँथ्यो होला तर पार्लियामेन्टलाई बहस पनि गर्न चाहिँ जनताको आवाज त पार्लियामेन्टमा पो हुन्छ त यो बालनको सरकारलाई छैन बालनको सरकार त पार्लियामेन्टको अन्डरमा हुन्छ वा तर यसरी 8 वटा अध्यादेश चाहिँ नि रामचन्द्र पौडेलले चाहिँ धम्की दिएर होस् जेसुकी होस् पासै गराइदिए भा पार्लियामेन्ट भर्खर जन्मिया पार्लियामेन्ट यत्रो उत्साहसँग आएको पार्लियामेन्टलाई बाइपास गर्नुहुन्छ यो त अन्याय हो यो त उनीमाथि बेइज्जती हो अपमान हो पार्लियामेन्टको यस्तो पनि गर्नुहुन्छ यो सरकार डेमोक्रेटिक हिसाबमा पो चल्नुपर्छ नि त यिनीहरूले रवि लामिछानेले शोभिता गौतमले पहिले भनेका थिए अघिल्लो सरकारमा चाहिँ यसरी अध्यादेश ल्याउन पाइँदैन यो पार्लियामेन्टलाई छल्न पाइँदैन भनेका थिए आफैलाई गर्दाखेरि त सही हिसाबको भन्छन् भाइ यिनीहरू कस्तो अचम्म कुरा 1 वर्ष अगाडि ओल्डले गर्दाखेरि त्यही कुरा एकदमै गलत अहिले उनले त्यही कुरा गर्दा एकदमै सही अनि यस्तो दुई जिब्रे कुरा गरेपछि अनि यो सरकारमा आशा के कारणले हाले भन्नुहोस् त मलाई
2: हजुर तर जनताले त निकै ठुलो आशा गरेका छन् डाक्टर साहब यो सरकारलाई फेल हुने छुट छैन यो सरकार अब सफल हुनुपर्छ जनताले न्याय पाउनुपर्छ देशमा रोजगारीको अवस्था सृजना हुनुपर्छ
3: बुद्धि पनि चलाउनु पर्यो नि त मैले अलिकति
2: बुद्धि छैन प्रधानमन्त्रीसँग यतिखेर डाक्टर साहब बुद्धि छैन प्रधानमन्त्रीको
3: हेर्नुहोस् न मैले कसरी भन्ने बुद्धि छ तपाईँको चाहिँ जब चाहिँ सुकुमासीको प्रब्लम गर्दाखेरि अलिकति उनी पनि मेयर पनि त थिएन त मेयरको टाइमदेखि काम गरे आउनुहुन्छ
2: होइन मेयरको टाइममा त उसलाई कामै गर्नु पर्दैन नि त केन्द्र सरकारले दबाइराखेको
3: यतिखेर प्रधानमन्त्रीको डाइरेक्ट अर्डर भएको छ नि त तर प्रधानमन्त्रीको अफिस मेयरको अफिसद्वारा 1958 सालमा विष्णुमतीको किरानमा कसरी गएको थिएँ त्यो अलिकति विचार गरेर विचार अगाडि बढाए के हुन्थ्यो हामी डक्टरले पनि त कुनै पनि सिरियस केस छ कम्प्लिकेटेड केसमा अघिल्लो डक्टरले यसमा कस्तो गरेका थिए त्यहाँ हामी हेर्छौँ त्यो न्यायालयले पनि के गर्छ भने कोर्टले बहस गर्दाखेरि अघिल्लो चाहिँ न्यायाधीशले फलानो इयरमा चाहिँ नि यो मुद्दामा यसै चाहिँ निर्णय दिएको थिए भन्छन् बाबा यिनीहरूले यत्रो मेयरको पद छ प्रधानमन्त्रीको पद छ 58 सालमा मात्रै भर्खर त भएछ त्यो विष्णुमाजीको खोलाको किनारमा, त्यहाँ सुकुमाजी हटाएकै हो, त्यहाँ कस्तो किन हटाएको त्यो यति पनि बुझ्न पर्छ कि पर्दैन भन्नुहोस् मलाई। अनि त्यो बुद्धिमत्ता भने त्यो पो त कसरी अगाडि बढ्ने, अब त्यो होइन जन अर्डर
2: ठोकेको छ। यतिखेर लिपुलेख फेरि दुख्या छ होइन, कैलाशमान सरोवरको यात्रामा भारत र चीनले एकलौरी सम्झौता गर्दै गर्दाखेरि नेपालको स्ट्यान्ड कहाँनिर रहेको छ अहिले?
3: नेपालको स्ट्यान्ड अहिले नेपालले बरु आजको दिनमा नेपाललाई अहिले त्यो सल्भ गर्नु भन्नु कमसे कम त्यसलाई सोल्युसन निकाल्न अगाडि बढ्ने सबभन्दा ठुलो चान्स अहिले नेपालले मिलेको छ। अब त्यो यहाँका हाम्रो प्रधानमन्त्रीले यिनका त्यहाँ आसेपासे कसरी त्यो लिन्छ भन्दा मोदीजीले अहिले यिनीहरूलाई इलेक्सनको नतिजा पुरा नआउँदै हात फैलाएर फोन गरे, बालन शाह प्रधानमन्त्री भएपछि उनलाई फोन गरे, यत्रो हात बनाएपछि उनले पनि तत्परता देखाएर भारत गएर अहिले तात्तातै अवस्थामा मोदीजीको हात तातो हुँदा हुँदै उनले चाहिँ त्यहाँ भेट्न पर्थ्यो, भेट्दाखेरि नेपालको र भारतको सबै समस्याहरूलाई एकदम मैत्रीपूर्ण हिसाबले अहिले मोदी यति सकारात्मक छ नेपालतिर, न त दुई दुईचोटि मोदी जस्तोले हामीले फोन गर्न पर्थ्यो र भन्नुहोस् त मलाई गरे नि त भने हामीले नर्वे नेपालमा प्रधानमन्त्री भएपछि हामीले रिक्वेस्ट गर्न पर्थ्यो कि हामीले ऊ देऊ, हामीले चाहिँ इन्भिटेसन देऊ, हाम्रो चाहिँ भेट देऊ, आज उनले नै भने चाहिँ आऊ आऊ आऊ भनिसके। अब त्यो चाहिँ सकेदम छिटो जानु पर्छ नि त, त्यहाँ गएपछि अनि यो मुद्दा खालि एउटा उसमा चाहिँ नि परराष्ट्रबाट यो टिपोर्ट पठाउँदै पनि त हुँदैन नि, यो नोट पठाउँदै पनि हुँदैन, यसरी चाहिँ नि फ्रेन्डसिपमा त्यो चल्दैन। चाइना र इन्डिया परिस्थिति दुइटैले चाहिँ नि हामीले एक प्रकारले भने चाहिँ हेपिसके, अब गएर कमसे कम मित्रताको आधारमा केही त गर्न सकिन्छ, त्यो त बालन शाहको बुद्धि चाहियो, अब त्यो बुद्धिको अनुसार चल्न पर्यो। मोदीले अहिले हात बढाएका छन्, त्यसले हात समात्न जान्न पर्छ, त्यसको लागि डिप्लोमेटिक बुद्धि पनि चाहिन्छ, त्यो बुद्धि चलाउन पर्यो सोझे कुरा छ, तर गर्न चाहिँ अहिले सकिन्छ, कमसे कम सुरुवात गर्न सकिन्छ लिपुडेको बारेमा।
2: होइन तर लिपुडे कालापानीको बारेमा त आजको मुद्दा होइन, हिजोदेखि बल्झिरहेको मुद्दा हो होइन, त्यो सरकारले
3: चार टाइमदेखि राणा कालदेखि चल्या छ, कसै वास्त गरेर ओलीजीले पनि टिचर नक्सा हाले, त्यसले के गरे त सिन्को पनि भाँचेन नि त, त्यो हाल्दैमा हुन्छ नक्सामा हाल्दैमा हुन्छ भने कसरी गरेनन्, किन त्यो यति टाढा विकटमा कोही जान्छ, त्यो कोही पनि जाँदैन, त्यो त्यसरी नि कसरी वास्तव गरेकै थिएन नि, त्यहाँ भल्लो वास्तव आयो किनभने इन्डियाले त्यहाँ अब बाटो बनाएको उद्घाटन गरिदियो, अनि हो झ्यास बोर्डरमा हाम्रो सिडिओहरू थिएनन्, हाम्रो नेपाल सरकार थिएन, हाम्रो बोर्डरको उतापट्टि त्यत्रो बाटो बनाएर जाँदाखेरि त्यो मौन बस्थे सबैले, यत्रो हामी यो 20 वर्षमा त कतिवटा चाहिँ प्रधानमन्त्री बने, कतिवटा सरकारहरू बने, उतापट्टिको चाहिँ भारतमा त्यो बाटो त्यसै बनाएको छ, ठुलो आर्मी चल्ने बाटो बनाएको छ, कति वर्ष लाग्यो होला वस्तै गरेन, अहिले जब राजनाथले खोले अनि ओ ओ भने हामी चिच्याउ तार्यो, हामीले वास्ता नगर्ने, अब अहिले चाहिँ उनीहरूले मजा खोल्दै के तपाईँको बगलको जग्गामा त्यो घर जाने जग्गा जाने चाहिँ वास्ता गरेन भनेदेखि मिच्दै मिच्दै जग्गा त जाइन्छ बा, हामी त्यही भएको छ, तर अहिले आएर एउटा ठुलो चान्स मिलेको छ बालन शाहलाई, मोदीजीको यो मैत्रीपूर्ण जो हात उनले पठाए फोनद्वारा त्यो चाहिँ समाज सक्नुपर्छ, त्यो समाजलाई गर्न धेरै कुरा सकिन्छ, तत्काल सबै मिल्दैन त सुरुवात चाहिँ हुन्छ।
2: हस् डाक्टर साहब, यहाँको वास्तवबाट समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
3: थ्याङ्क यू।
2: उहाँ हुनुहुन्छ डाक्टर सुन्दरबाणी दीक्षित, आदरणीय श्रोता नेपाली बाँचमा छोडो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्सन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
0: हरो विषयमा तारो बहस, नेपाली बहस।
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चौचौ
5: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: यतिखेर हाम्रो बेसमा नेकपाका नेता राजन दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार, हार्दिक धन्यवाद।
6: दाहालजी, फागुन 21 को घाउ आलै छ कि सन्चो हुँदै गयो अहिले?
7: फागुन 21 निर्वाचन भनेको प्राविधिक विषय हो। हामी निर्वाचनमा प्राविधिक ढंगले पराजित भए पनि समग्र राजनीतिक हामीले हारेका छैनौँ। त्यसकारणले गर्दा फागुन 21 को अप्रत्याशित र अनपेक्षित परिणामपछि सामान्यत किन यस्तो परिस्थिति पैदा भयो भन्ने विषयमा अध्ययन गर्ने कुरा त, चिन्तन मनन गर्ने कुरा त रह्यो, तैपनि यो आफैमा घावै हो भन्न त मिल्दैन।
6: तर जनताले त निकै चिरफारै गरिदिए नि त, होइन?
7: अब मैले यहाँलाई भन्नै पर्छ कि पछिल्लो समय अल्गोरिदमको चरम दुरूपयोग गरेर सामाजिक सञ्जाल मार्फत अझ सामाजिक सञ्जाल र पुराना पार्टीहरूको आलोचनाको जगमा उदाएको बालेन सरकार होइन पैदा भएको थियो, जुन अब एउटा संसदको उपस्थिति यहाँले राम्रोसँग थाहा छ, होइन सामाजिक योगदान, सामाजिक भूमिका, राजनीतिक पृष्ठभूमि भन्दा पनि बाहिरबाट राजनीतिमा आएका पात्रहरूको केन्द्रीकरण अहिले संसदमा छ, सरकारमा छ, भिन्न परिस्थिति पैदा भयो। त्यही पनि मैले भन्न सक्छु कि कमसे कम चैत्र 15 को तिनकुने घटना, भाद्र 23-24 को चाहिँ अब असाध्य अकल्पनीय र अपूर्णीय चाहिँ अब क्षति, होइन त्यसपछि फागुन 21 एउटा उत्कर्ष थियो र अहिले पनि त्यसको निरन्तरता हामीले देख्न सक्छौँ। यस अर्थमा जनताले चिरफार गर्यो भन्दा पनि जनता भ्रमित भएको हो कि भन्ने कुरा जनतालाई,
6: जनताले चाहिँ ट्रिटमेन्ट गर्ने एउटा अवस्थामा अब तपाईँहरू पुगिसक्नु भएको थियो, जनताले चाहिँ तपाईँहरू ट्रिटमेन्ट गर्नुभयो, होइन? अहिले चाहिँ यो अवस्थामा चाहिँ तपाईँहरूलाई चाहिँ निकै सानो साँगुरो शक्तिमा पुर्याइदिनु भयो नि त, होइन?
7: मैले यहाँलाई मैले प्रश्न भन्नै पर्छ, जनता पछिल्लो समय विशेष त चाहिँ सरकार सञ्चालन गर्ने कर्मचारी परिचालन सार्वजनिक सेवा प्रभावप्रति जनताको असन्तुष्टि, संस्था भ्रष्टाचारका विषयमा हामी म आफै संसदबाट निरन्तर संस्था भ्रष्टाचार विरुद्ध अभियान चलाएको नाताले पनि पछिल्ला सरकारका गतिविधिहरू जनउत्तरलाई जवाबदेही थिएनन् भन्ने कुरा प्रष्ट छ। त्यसैको आलोचनाको जगमा जनमत प्राप्त गरेको बालन सरकार जो 1 महिना पनि नबित्दै हजारौं जनता सड़कमा आउनुपर्ने जो परिस्थिति पैदा भएको छ, त्यसकारण जनता
6: तत्कालीन समयमा चाहिँ प्रचण्ड केपी शर्मा ओली र शेरबहादुर देउवा कसका कारणले चाहिँ यो विगत भोग्नु पर्यो तपाईँहरूले सुरुमा?
7: होइन, यसरी नजोड, हामीले समग्रमा जो चाहिँ अब पछिल्लो समय त सरकारमा त कंग्रेस एमालेको समेत सरकार थियो नि त, कहीँ न कहीँ प्रचण्डजीको हिस्सा होला यो पछिल्ला समय 18 वर्षमा जाँदा, तर जति बेला हामी सरकार नेतृत्वमा गयौँ, प्रचण्ड सरकार नेतृत्वमा जानु हो, त्यति बेला त हामी राम्रो काम गर्ने प्रयत्न गरेका छौँ। पहिलो, दोस्रो, तेस्रो 18 महिना सरकार सञ्चालनमा सबभन्दा बढी सुशासन समृद्धि छानबिन आएको केन्द्रीय कार्यहरू पूरा गर्ने संकल्प, भ्रष्टाचार विरोधी अभियान, संस्था भ्रष्टाचार फाइल, होइन हजारौंलाई जेल, त्यो प्रक्रिया त हामीले सुरु गरेका थियौँ नि। यसकारणले सँगसँगै एउटै डालामा त हाल्नु भएन, केही त छन्। तर पनि के छ भने पछिल्लो जुन सरकार, होइन अब ढल हो, कंग्रेस एमालेको संयुक्त सरकार द्वितीय बहुमत नजिक हुँदाहुँदैको सरकार चाहिँ अब ढल्ने होइन भाग्ने जो परिस्थिति पैदा भयो, सिङ्गो मुलुकै जलेर खराइ भयो, उहाँहरू त सिद्धिनु भएन, मुलुकै सिद्धिएर जाने परिस्थिति भयो, तर बढी जिम्मेवार त तत्कालीन ओली सरकार नै हुने भयो यो परिस्थिति आउनुमा। तैपनि कहीँ न कहीँ आफ्नो ठाउँ चाहिँ आएको भाग त फेरि कङ्ग्रेस प्रचण्डले लिनुपर्ने।
6: तर अहिले चाहिँ अब न्यायालयमा निकै ड्रास्टिक चेन्ज हुँदैछ। हिजो मात्रै प्रधान न्यायाधीशमा चाहिँ 4थो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। अब हिजो वरिष्ठताका आधारमै हुन्थ्यो, होइन? तर चाहिँ नोट अफ डिसेन्ट लेखिएछ, विपक्षी दलका नेता र राष्ट्रिय सभाका अध्यक्षले नोट अफ डिसेन्ट लेख्नु भएछ। अब न्यायालयमा सुधार गर्न खोजिरहेछ होइन सरकारले?
7: यहाँलाई राम्रोसँग थाहा छ, नेपाली जनताले राम्रोसँग अनुभूत गरिरहेको विषय के हो भने न्याय पैसाले खरिद गर्नुपर्ने अवस्था विद्यमान छ, होइन? सम्मानित अदालतलाई पनि ठिक ढंगले हामीले चाहिँ अब एउटा हुन्छ सन्तुलन र नियन्त्रणको ठिक ढंगले चाहिँ अभ्यास गर्नुपर्ने आवश्यकता थियो नै। तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण अन्तर्गत चाहिँ हिजो प्रधान न्यायाधीशमा सिफारिस भएन भन्ने लाग्छ। राष्ट्रपतिको मत के हो भने मेरिटोक्रेसीलाई चाहिँ प्राथमिकता दिनुपर्छ, होइन? आफ्नोलाई काखा अरूलाई पाहा गर्नु हुँदैन, आफूले चाहेको भन्दा पनि कमसेकम भए मध्येको सक्षमलाई वरिष्ठ तलबको आधारमा न्यायाधीश नियुक्ति गर्ने, प्रधान न्यायाधीश नियुक्ति गर्ने हाम्रो परम्परा पनि छ। र अहिले 4थो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मालाई जो उहाँले चाहिँ सिफारिस गर्नुभएको छ, यस अर्थमा 3 चाहिँ किन अब अयोग्य भयो, उहाँभन्दा 6 मध्ये 1 योग्य हुनुको निम्ति कि त परिचिति कि त लिनु पर्ला, अरू कुनै चाहिँ मेरिटको आधार हेर्नुपर्छ। मेरिटको आधारमा हेर्दा उहाँ 4थो वरियता क्रममा, होइन, के कारणले गर्नुभयो म त त्यो भन्न चाहन्न। अरू बाँकी 3 त प्रष्ट कुन पार्टीका हुनु भनेर देख्न सकिन्थ्यो, उहाँ कुन पार्टीको हुनुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले देख्न सक्दैनौँ। तैपनि अब
6: डाक्टर मनोज कुमार शर्माको बारेमा,
7: होइन राष्ट्रपाको मेरिटो क्यासी जस्तो सपना प्रधान मल्लजी अथवा कुमार रेग्मीजी हरि फुयालजी चाहिँ कुन पार्टीसँग आबद्ध हुनुहुन्छ भनेर जनताले पनि थाहा पाएका छन्।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन्। दिउँसो 1 बजे बस्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको परिचय, हालसम्म भएका काम कारवाही, चालू आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ। त्यस्तै बिहान 10:30 बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ। बैठकमा समितिको आन्तरिक विषयमा छलफल हुने कार्यसूची रहेको छ। त्यसै गरी दिउँसो 1 बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बुटवलमा प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष समिति रूपन्देहीले उचित बासको व्यवस्था बिना भूमिहीनलाई हटाउन नहुने माग गर्दै विरोध प्रदर्शन गरेको हो। दोस्रो आतंक बन्द गर्न माग गर्दै बुटवलमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो। बुटवलको राजमार्ग राहबाट शुरू भएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालिनको राजीनामा माग्दै सरकार विरूद्ध चर्को नाराबाजी समेत गरेका छन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ। काठमाडौँ र केही ठूला शहरमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना सरकारले हटाउन थालेको छ। धेरै स्थानीय सरकारले सूचना जारी गरेर सार्वजनिक जग्गा खाली गर्न समय समेटिएका छन्। रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र लगायतका स्थानमा अतिक्रमण गरेर भूमिहीन सुकुम्बासीहरू बसिरहेका छन्। सरकारले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गरी गठित छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना मार्फत योग्य र इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो। सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढ़ाइएको छ। यही वैशाख 24 गते स्वीकृत भएको विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ। आवेदनका लागि 10 दिनको म्याद दिइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विपद जोखिम न्यूनीकरणका लागि नीति मन्थन गर्ने भएको छ। यही 20 वैशाखको सचिवालय बैठकमा भएको छलफलका आधारमा 27 वैशाखमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा नीति मन्थन राखिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको हो। जहाँका अनुसार कार्यक्रम काठमाडौँको प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आइतबार दिउँसो 3 बजेदेखि हुनेछ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो नयाँ वर्षको अवसरमा ECL का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सिराहाको बरियार पट्टीमा रहेको छुटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू पुनः आन्दोलनमा उत्रेका छन्। नेपाल सरकारले 2083 वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छुटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको हो। स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन्। आन्दोलनकारीहरूले बिहिबार बिहान करिब 5 घण्टा हुलाकी मार्ग अवरूद्ध गर्दै दिउँसो करिब 2 बजे जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाएर पुनः चरणबद्ध
3: रेडियो 89.8 मेगाहर्ज
4: हार्दिक निमन्त्रणा। राष्ट्रगुरू योगी नरहरिनाथज्यूको संकल्पमा
2: प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन्। आन्दोलनकारीहरूले बिहिबार बिहान करिब 5 घण्टा हुलाकी मार्ग अवरूद्ध गर्दै दिउँसो करिब 2 बजे जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाएर पुनः चरणबद्ध

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्न।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: उसलाई त भरे म पट्टाउँछु
1: पट्टै हो
0: तपाईँ।

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM
1: विपद व्यवस्थापनका विषयमा राष्ट्रपालले राष्ट्रिय नीति मन्थन कार्यक्रम गर्ने 8 विश्वविद्यालयका उपकुलपतिका लागि दरखास्त आह्वान कम मात्रा राखेर तेल बिक्री वितरण गरेको आरोपमा सूर्यमुखी तेलका संचालक श्रेष्ठ पक्राउ हान्टा भाइरस प्रकोप तीव्र रूपमा फैलिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी होर्मोज खुलाउन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा ल्याउन लागि प्रस्तावमा चीन र रूसले भिटो लगाउने आशंका र चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम ठप्प आईपीएलमा लखनऊ सुपर जायन्टसँग बेंगलुरू 9 रनले पराजित जितपछि पनि लखनऊ पुच्छारमै यथावत

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। यातायात मन्त्री लम्सालले दिएको निर्देशन सम्बन्धी खबरबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यातायात क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको 7 औं राष्ट्रिय महाधिवेशनको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मन्त्री लम्सालले सो कुरा बताउनु भएको हो। महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधि तथा आयोजकहरूलाई शुभकामना दिँदै उहाँले महासंघले सार्वजनिक यातायात व्यवस्थापन सेवाको गुणस्तर अभिवृद्धि र यात्रा सुरक्षामा पुर्याउँदै आएको योगदानको प्रशंसा समेत गर्नुभयो। यातायात क्षेत्र राष्ट्रको आर्थिक सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष जोड़िएको आधारभूत क्षेत्र भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको आधुनिकीकरण र सेवामुखी रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको सहकार्य अझ सुदृढ़ हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा अहिले मन्त्री परिषदको बैठक बसिरहेको छ। बिहान 11 बजेदेखि सिंहदरबारमा मन्त्री परिषदको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघिको क्याबिनेट बैठकले वैशाख 28 गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरिसकेको छ। यसैबीच आज 2 वटा संसदीय समितिको बैठक बस्दैछन्। दिउँसो 1 बजे बस्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको परिचय हालसम्म भएका काम कार्यवाही चालू आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ। त्यसै गरी दिउँसो 1 बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धीका विषयमा छलफल हुने बताइएको छ। आज बिहान 10:30 बजे महिला तथा सामाजिक मामिला समितिको बैठक समेत बसेको थियो। बैठकमा समितिको आन्तरिक विषयमा छलफल भएको जनाइएको छ। नेपाली कंग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी अध्यादेश र त्यस अन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ। कंग्रेसले एक विज्ञप्ति जारी गर्दै अध्यादेश मार्फत गणपूरक संख्या घटाएर प्रधानमन्त्री सहित 3 जनाले मात्रै संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने बाटो खोलिएको जनाएको हो। पार्टी प्रवक्ता देवराज चालिसद्वारा जारी विज्ञप्तिमा संविधानले संवैधानिक परिषदमा सरकार विपक्षी दल र निष्पक्ष संस्थाको प्रतिनिधित्व सुनिश्चित गरी संवैधानिक निकायलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट मुक्त राख्ने व्यवस्था गरेको उल्लेख छ। कंग्रेसले सर्वोच्च अदालतले संवैधानिक परिषदको निर्णय प्रक्रिया सम्बन्धी मुद्दामा दिएको फैसलामा 6 सदस्यीय परिषदमा 3 जनाको निर्णयलाई बहुमत मान्न नसकिने स्पष्ट व्याख्या समेत गरिसकेको जनाइएको छ। यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायालयलाई संयन्त्र स्वतन्त्र संस्था भन्दा आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषदको बैठक बसेर निर्णय गरिनु केवल प्रक्रियागत विषय होइन, यसको नियतमाथि नै प्रश्न उठेको थियो। त्यसको स्पष्ट संकेत संवैधानिक परिषदको निर्णयमा देखियो। न्यायालय जस्तो गरिमामय संस्थामा 3-3 जना वरिष्ठ न्यायाधीश लाई उपेक्षा गरेरै संयन्त्र स्वतन्त्र संस्था भन्दा आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, आह्वान भइसकेको संसद स्थगन गरेर

राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको छ उहाँले भन्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको पार्टी सांसद सरकार समन्वय समितिको आयोजनामा यो विशेष अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपदको जोखिम बढ़दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको रासुपाले जनाएको छ। रासुपा महामन्त्री एवं समन्वय समितिका संयोजक भूपदेव शाहले जारी गरेको पत्रमा आगामी वैशाख 27 गते आइतबार भिरकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा यो कार्यक्रम सञ्चालन हुनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट। यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

amazing offer पाउन होस् हरेक 15 दिनमा क्रम्पटन को मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज EMI मार्फत खरिद गर्न सकिन्छ

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलेक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा बाँकी खबर। विभिन्न 8 वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले अबको 10 दिन भित्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको छ। सूर्यमुखी तेल उत्पादक कम्पनीका संचालकलाई प्रहरीले पक्राउ गरेको छ। सहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इण्डस्ट्रीज प्रा

संचालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीमाथि तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको पाइएको छ। ओमकार आयल इण्डस्ट्रीज ललितपुरको गोदावरी नगरपालिका 5 लेलेमा रहेको छ। श्रेष्ठसँगै 905 कार्टुन तेल पनि प्रहरीले बरामद गरेको छ। पूर्व मन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा भित्रदै हुनुहुन्छ। एकताको औपचारिक घोषणा आज दिउँसो 3 बजे हुँदैछ। स्रोतका अनुसार किराँती वरिष्ठ नेता सहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहनुहुनेछ। गैर राती भएको सहमति अनुसार किराँती पक्षले वरिष्ठ नेता सहित एक उपाध्यक्ष, एक सचिव र 15 जना केन्द्रीय सदस्य पाउनेछ। सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेको स्रोतको भनाइ छ। यस्तै जेएनजी आन्दोलन पश्चात प्रचण्डले माधव नेपाल सहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै किराँती जनार्दन शर्मा सहित प्रलोपामा लाग्नु भएको थियो। प्रलोपाको अध्यक्ष परिषदको जिम्मेवारीबाट बाहिरिएर हर्कसँग सघन छलफल उहाँले चलाउनु भएको थियो। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा आएको समस्याका कारण 5 दिनदेखि सेवा ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही मर्कामा परेका छन्। गत वैशाख 21 गतेदेखि अवरूद्ध भएको प्रणाली शुक्रबारसम्म पनि संचालनमा आउन नसकेपछि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले विकल्पको खोजी शुरू गरेको छ। लामो समयसम्म प्रणाली मर्मत हुन नसकेपछि विभागका अधिकारीहरू अब कसरी अघि बढ़ने भन्ने विषयमा छलफल गर्न गृह मन्त्रालय पुगेका छन्। विभागका सूचना अधिकारी राजन श्रेष्ठका अनुसार प्रणालीले काम नगर्दा उत्पन्न संकटबारे गृह मन्त्रालयसँग छलफल गरी पुरानै प्रणालीबाट काम अघि बढ़ाउने वा अन्य कुनै वैकल्पिक बाटो अप्नाउने भन्ने विषयमा निर्णय लिइनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: राइट। यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन WHOले क्रूज जहाज MV होन्डीएससँग सम्बन्धित हान्टा भाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ। तपि समयमै कड़ा स्वास्थ्य सावधानी अप्नाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा समेत गरिएको छ। हालसम्म यस प्रकोपका कारण 3 जनाको मृत्यु भइसकेको छ भने 5 जना पुष्टि भएका र 3 वटा शंकास्पद संक्रमणका केसहरू देखिएका छन्। संक्रमित तथा शंकास्पद हरूलाई बेलायत, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेशनमा राखिएको छ। उता स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन सहज बनाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ल्याउन लागेको प्रस्तावमा चीन र रूसले भीटो लगाउने संकेत गरेका छन्। अमेरिका र बहराइनको नेतृत्वमा खाड़ी सहयोग परिषद GCC राष्ट्रहरूले समर्थन गरेको उक्त प्रस्तावमा समुद्री मार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने विषय समेटिएको छ। कूटनीतिक स्रोत अनुसार प्रस्तावको हालको मस्यौदामा अप्रत्यक्ष रूपमा इरानमाथि दबाव र प्रतिबन्धको संकेत गरिएको भन्दै चीन र रूस रुष्ट भएका छन्। अब खेल खबर। चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम ठप्प भएको छ। भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो। निर्माण कम्पनीका अनुसार गत पुष र फागुनमा गरी 2 पटक कामको रकम भुक्तानी माग्दा पनि नआएपछि विगत 15 दिनदेखि काम पूर्ण रूपमा ठप्प पारेको छ। निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरूले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताएका छन्। 2 वटा बिलको करिब 10 करोड़ रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताएका छन्। निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 विकेटले पराजित गरेको छ। गयो राति पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातार 6 हारपछि जीत निकालेको हो भने हारपछि बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा हुन सकेन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्रै बनाउन सक्यो। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुच्छारमा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। यातायात क्षेत्रको सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्ने यातायात मन्त्री लम्सालको जोड़। सिंहदरबारमा मन्त्री परिषदको बैठक जारी। आज 2 वटा संसदीय समितिको बैठक पनि बस्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा कंग्रेसको गम्भीर असहमति। न्यायाधीशको अधिकारलाई बेवास्ता गरेको उल्लेख। सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजेको एमाले महासचिव पोखरियलको आरोप। विपद व्यवस्थापनका विषयमा राष्ट्रपालले राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्ने। 8 विश्वविद्यालयमा उपकुलपतिका लागि दुर्खास्त। आह्वान कम मात्रा राखेर तेल बिक्री गरेको आरोपमा सूर्यमुखी तेलका संचालक श्रेष्ठ पक्राउ। हान्टा भाइरस प्रकोप तीव्र रूपमा फैलिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। होर्मुज जलमार्ग खुलाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ल्याउन लागि प्रस्तावमा चीन र रूसले भीटो प्रयोग गर्ने आशंका। र चीनमा निर्माणाधीन गौतम बुद्ध र चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम ठप्प। आईपीएलमा लखनऊ सुपर जायन्टसँग बेंगलुरू 9 रनले पराजित। जीतपछि पनि लखनऊ अंक तालिकाको पुच्छारमै यथावत। काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
3: रेडियो साइन 89.8 MHz।
4: हार्दिक निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ साङकोटी होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम बेघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? केको हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 पीएम
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्के बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
11: दिदी म पनि 12 वर्षमा बेचेँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
12: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
9: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
16: माया र सद्भावले मात्र बालबालिकालाई
15: नेपाल सरकार विज्ञापन बोर्ड
17: आमा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
18: हो र होइन होला त्यस्तो त
19: सोइता तिनीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
18: केही भएन मिस
19: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
20: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
23: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
22: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: अब सुन्नुहोस् पूरा समाचार।
25: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
24: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
25: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
24: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
25: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
24: मद्यपान र धूम्रपान सेवन नगरौं,
25: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुर में गाना सीखे पाधानीसा ऐप के साथ AI पावर्ड पर्सनल म्यूजिक फीचर फ्रॉम सारेगामा।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसो को 2 बज्यो 8:02 PM
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुसी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ बिरामीलाई हौसला बढाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड नमस्कार सेनसेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
11: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
10: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
12: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ AI पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा

सुन रहा है, मत देख उसको। चल छोड़, मैनेजर देख रहा है। चल चल चल चल चल।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM
2: दुध पदमुक्त गर्ने मन्त्री परिषदको निर्णय बस्ती खाली गराउने सरकारी कदम विरूद्ध भूमिहीन आन्दोलित काठमाडौँदेखि बुटवलसम्म प्रदर्शन विकल्प बिना बस्ती नहटाउन माग मानव तस्करको जालमा कम्बोडिया पुगेका 211 नेपाली दूतावासको सम्पर्कमा 27 जना जेलमा 25 जना आज स्वदेश फर्कँदै वसन्त ऋतुका लागि 1000 बढी आरोहीले लिए अनुमति सगरमाथामा बढी आकर्षण इण्डोनेसियामा ज्वालामुखी विस्फोट 20 पर्वतारोही बेपत्ता द्वन्द्वका कारण लेबनानमा 10 लाख मानिस विस्थापित लाखौं नागरिक अझै खुला आकाशमुनि र एक दिवसीय खेलमा नेपाल ए अमेरिकाले दिएको 263 रनको चुनौती सामना गर्दै लोकेश बमले EU T20 खेल्ने

नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सात ईएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रिया शुरू हुँदै सम्बन्धी खबरबाट संघीय संसदको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया आजदेखि अघि बढ़ाउने भएको छ। संवैधानिक परिषदको सिफारिशमा प्रधान न्यायाधीशका लागि प्रस्तावित शर्माको नाममाथि प्रक्रिया शुरू गर्न समितिले तयारी थालेको हो। सुनवाई प्रक्रिया अघि बढ़ाउने विषयमा आवश्यक छलफल गर्न समितिले आज अपरान्ह 4 बजेका लागि बैठक आह्वान गरेको छ। सिंहदरबार स्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने उक्त बैठकमा समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको छ। अध्यादेश कार्यान्वयन गर्दै संघीय संसद सचिवालयमा ट्रेड युनियन अस्तित्वमा नरहेको जनाइएको छ। संघीय संसद सचिवालय कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशबाट ट्रेड युनियनको व्यवस्था खारेज भएको जानकारी दिएको छ। सरकारले आगामी वैशाख 28 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी वैशाख 28 गते अपरान्ह बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिदिन राष्ट्रपति समक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। यस्तै मन्त्री परिषदको बैठकले विभिन्न देशमा कार्यरत 15 जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा 15 जना अनररी कन्सुलर जनरल तथा कन्सुलरहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनु भएको छ। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। काठमाण्डुका 16 बस्तीबाट 9 दिनमा 15,000 बढ़ी विस्थापित भइसकेका छन्। त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिएका हुन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीले बुटवलमा सरकारको विरोधमा ठूलो प्रदर्शन गरेका छन्। यसै गरी नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्र नगरमा सुकुम्बासीले प्रदर्शन गरेका छन्। छुरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो। यता सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू काठमाण्डुको माइतीघर मण्डलामा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन्। काठमाण्डुका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुम्बासी बस्तीका नागरिकहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले प्लेकार्ड सँगै चम्चा ठटाएर विरोध जनाएका छन्। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले परिषदको निर्णय संविधानको मर्म विपरीत र बदनियतपूर्ण भएको दावी गर्दै छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको हो। रिटमा चौथो वरियताका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गर्ने निर्णय बदर गरी प्रथम वरियताका न्यायाधीशलाई सिफारिश गर्न र संसदीय सुनवाईको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

बफर पाउनुहोस्। हरेक 15 दिनमा क्रम्पटनको मिक्सर र बफर लक्की ड्रमा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिदो। नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी।

यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: राइट। यो नयाँ वर्ष एलजी का घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। वैदेशिक रोजगारीको प्रलोभनमा परि कम्बोडिया पुगेर अलपत्र परेका नेपालीहरूले उद्धारका लागि बैंकक स्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। दूतावासले संकलन गरेको विवरण अनुसार सम्पर्कमा 211 जना मध्ये 9 जना महिला रहेका छन्। यी नेपालीहरू सन् 2022 देखि 2026 को बीचमा कम्बोडिया पुगेको खुलेको छ। उनीहरू मध्ये 25 जना आज स्वदेश फर्कन्दैछन् भने अन्यको कागजात प्रक्रिया पूरा गरी दूतावासले कम्बोडिया पठाइसकेको छ। दूतावासका अनुसार 27 जना नेपालीहरू भने विभिन्न कानूनी अभियोगमा पूर्वश्यका लागि कम्बोडियाका कारागारमा थुनिएका छन्। पीड़ितहरूले कम्बोडिया जानका लागि एजेन्टहरूलाई प्रति व्यक्ति 2-8 लाख रूपियाँसम्म बुझाएको पाइएको छ। मानव तस्करहरूले आकर्षक तलबको प्रलोभन देखाई उनीहरूलाई त्यहाँ पुर्याएर अवैध अनलाइन स्क्याम केन्द्रहरूमा बन्धक बनाउने गरेको दूतावासले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिमालारोहणका लागि उत्साहजनक सहभागिता देखिएको छ। सर्वोच्च शिखर सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि हालसम्म 79 देशका 1072 जना आरोहीले अनुमति लिएका छन्। हिमाल आरोहण अनुमतिबाट सरकारले 1,17 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। हिमाल आरोहणको मुख्य सिजन शुरू भएसँगै यति बेला सगरमाथा आधार शिविरदेखि विभिन्न हिमालका फेदहरू आरोहीले भरिभराउ भएका छन्। पर्यटन विभागका अनुसार अनुमति लिने 1,072 जना मध्ये 811 पुरूष र 261 जना महिला रहेका छन्। यस वर्ष सबैभन्दा बढ़ी आकर्षण सगरमाथामा देखिएको छ। सगरमाथा आरोहणका लागि मात्रै 55 देशका 464 जनाले अनुमति लिएका छन्। अनुमति बिना यसा गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यसा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नाम परीक्षक रविराज थपलियाले जानकारी दिनुभएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ। मुगुम कारमारोङ गाउँपालिकाले यसा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यसा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यर्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका 2 दर्जन भन्दा बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुउपयोगी जड़ीबुटी यर्सा गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैनिक कालीकोट, अछाम सहित मुलुकभर र भारतबाट समेत संकलनकर्ता र खरीदकर्ता पाटन पुग्ने गरेका छन्। बागलुङका 6 स्थानीय तहका 136,781 पशुलाई विभिन्न रोग विरूद्धको खोप लगाइएको छ। पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चरण क्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो। ढोरपाटन र गलकोट नगरपालिका निशीखोला, तमान खोला, बडीघाट र तारा खोला गाउँपालिकाका गाई, भैंसी, बाख्रा, भेड़ा, बंगुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको कार्यालयले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेज का विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ

0: voice SMS. Sobre spartowy bonus. A stick, co za pan rochasz. Jej ho upaj. Hory tym kola nie sobie tak.
1: नेपाल टेलिकमको सहुलियतदायक प्याकेजहरू खरिद गर्न आश्रित 14-15 हाश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: यो नयाँ वर्षको अवसरमा TCL का विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन TCL इन्स्पायर ग्रेटनेस।
1: नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल।
0: यो नयाँ वर्षको अवसरमा बेको का विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिश वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: New year, new fight.
5: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 मिटर जित्ने मौका। नागरिकता भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब विदेशका खबर। इन्डोनेसियाको पूर्वी हलमहेरा टापुमा रहेको माल्ट ढोकोनो ज्वालामुखी विस्फोट हुँदा 20 जना पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा 9 जना सिंगापुरका नागरिक र अन्य 11 जना पर्वतारोही रहेका छन्। इण्डोनेसियाको उत्तरी मुलुक प्रान्तमा मालुक प्रान्तमा रहेको माउन्ट दोखोनो ज्वालामुखी अचानक विस्फोट भएको हो। विस्फोटपछि करिब 10 किलोमिटर आकाशसम्म धुवाँ र खरानीको मुस्लो फैलिएको छ। स्थानीय उद्धार अधिकारी इवान रामदानीका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। यद्यपि घाइतेहरूको अवस्थाबारे भने अझैसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधि बढ़न सक्ने भन्दै गत अप्रेल 17 नै उक्त क्षेत्रमा जान प्रतिबन्ध लगाएका थिए। संयुक्त राष्ट्रसंघले लेबनानमा जारी हिंसाका कारण 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएको जनाएको छ। राष्ट्रसंघका महासचिव का प्रवक्ता स्टेफन डुजारिकले न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबनानको अवस्था भयावह बन्दै गएको बताएका छन्। विस्थापित मध्ये 1,26,000 मानिसलाई देशभरका 600 भन्दा बढ़ी सामूहिक आश्रय स्थलमा राखिएको छ। यद्यपि विस्थापितको संख्या यति ठूलो छ कि अधिकांश मानिसहरू अझै पनि कुनै औपचारिक आश्रय बिना नै बस्न बाध्य भएका छन्। अब खेलकुद। एक दिवसीय खेलमा अमेरिकाले नेपाल ए सामुजितका लागि 263 रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनायो। अहिले नेपाल एले जब आफै ब्याटिङ गरिरहेको छ र नेपाली क्रिकेटर लोकेश बमले एन्टवर्प एंकर्सबाट ईयू T20 बेल्जियम खेल्ने भएका छन्। उनी पहिलो पटक विदेशी क्लबमा अनुबन्ध भएका हुन्। एंकर्सले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई भित्राएको जानकारी दिएको हो। उनी एंकर्समा अनुबन्ध हुने दोस्रो दोस्रो नेपाली खेलाड़ी रहेका छन्। नेपाली राष्ट्रिय टोलीका ओपनर आशिफ शेखले पनि एङ्कर्सबाटै ईयुटी ट्वेन्टी बेल्जियम खेल्दैछन्। प्रतियोगिता जून 6-14 आयोजना हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि शुरू हुने। छलफलका लागि समितिको बैठक सिंहदरबारमा बस्दै आगामी वैशाख 28 गते संसदको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने। 15 अवैतनिक दूत पदमुक्त गर्ने मन्त्री परिषदको निर्णय। बस्ती खाली गराउने सरकारी कदम विरूद्ध भूमिहीन आन्दोलित। काठमाण्डुदेखि बुटवलसम्म प्रदर्शन। विकल्प बिना बस्ती नहटाउन माग। मानव तस्करको जालोमा कम्बोडिया पुगेका 211 नेपाली दूतावासको सम्पर्कमा। 27 जेलमा 25 आज स्वदेश फर्कदै। वसन्त ऋतुका लागि 1000 बढ़ी आरोहीले लिए अनुमति। सगरमाथामा बढ़ी आकर्षक। इण्डोनेशियामा ज्वालामुखी विस्फोट 20 बेपत्ता। द्वन्दका कारण लेबनानमा 10 लाख मानिस विस्थापित। लाखौं नागरिक अझै खुल्ला आकाशमुनि। र एक दिवसीय खेलमा नेपाल ए अमेरिकाले।
8: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
9: के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
15: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
15: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
15: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
19: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
18: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: Radio Sinon 89.8 MHz।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो साइन 89.8 मेगाहर्ज।
3: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो। इट्स 4 PM।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचै गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: तामाङ मेरै नि, सबै
1: तामाङहरू
2: हो
1: र उसलाई त भरे म पट्टाउँछु।
0: पट्टा
1: पट्टै
0: हो त।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
9: साहिनो समय सूचक, अहिले साँझको 5 बज्यो, 8:05 PM।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आहा, तर हामीसँग त कहेर छैन, कसले पुर्याइदिन्छ र?

0: Vay öyle. Sonunda Nunca Radyo Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 6 PM

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा। पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयं सेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज
1: रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
2: १५ कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन,
3: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
2: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू,
4: सुनाई अवधि कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
2: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ्ने सम्भावना,
5: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
2: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जित, भोलि स्कटल्याण्डसँग खेल्ने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनुका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
7: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
5: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ, जति गाढा रङ भयो त्यसले सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने आकलन छ।
7: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45%-55% छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%-45% रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%-65% रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले CIMसँग बताउनुभयो।
8: हाल चाहिँ मधेस बागमती र गण्डकी प्रदेश अब यो लगायतको सिलुम्बिनी कर्णाली सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल आएको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो छ बादल आएको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा साथै यो मधेस गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
7: अहिले पनि कोशी बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश दय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
9: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 नीति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
7: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिचानाले सीआईएनलाई बताउनुभयो।
3: हाम्रो अब आरइपीआर टेस्ट हुन्छ कि कालीमाटीमा अनि रेगुलर टेस्ट हुन्छ, त्यसमा चाहिँ अब हामीले बजारमा आएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो, त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
7: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
10: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ, त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
7: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदमुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
4: कार्यविधि अगाडि बढेको कार्यविधिका आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमा ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 दिनको कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा यो सुनवाई भएर गइसकेपछि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने भयो।
7: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
11: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
12: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
11: डडेलधुराको बिउ आलुको माग बढ्दो रिपोर्ट सँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
17: 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
11: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
18: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
19: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरे 2042 सालतिर भनिन्छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौँ। योभन्दा पहिला बिक्री गर्यौँ। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
18: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
20: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खे दैलेखसम्म पनि पठाएँ, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्डै 9 जिल्लामै पठाएको।
18: डडेलधुराको सदरमुकाम आसपासका तडीबाट भेटा भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेत,
21: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको एउटा आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ। होइन, क्षेत्र विस्तार भनेको होइन, आलुलाई किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाहरू उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ त्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ त्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
18: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ्न सकेन।
22: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
11: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: घरमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
3: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
4: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो दाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौ र तल चाहिँ खोला छ।
3: बाँकेको राप्ती सुनारी 9 बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
4: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गा खोला छ। यहाँ चाहिँ बारमा चाहिँ पानी रै राख्छ।
3: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
5: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गराएको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभ आँखाहरू जान नपाएको केही भएन भन्ने खालको सोच पनि आउँथ्यो क्या हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेको छौँ।
3: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
6: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यहीँ जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछौँ।
3: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाडीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाडी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
7: जुन पर्यटक आए पनि गाडी छैन भन्ने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाडी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
3: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाडी छन्। एउटा गाडीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाडी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
7: एउटा त अहिले त भयो, अब अझ 1-2 चाहिँ थपौँ भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
3: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसाय हरिप्रसाद शर्मा,
8: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौँ भने, बोकेर जान सक्यौँ भने हामीसँगै रोजगारका अवसरहरू छन्।
3: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल।
9: निकुञ्जमा पर्यावरणको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सृजना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कस्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामी लाभ लिने भनेको पर्यावरणबाट मात्रै हो।
3: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँकी।
1: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लील प्रकाश चन्दले सोध्नु भएको छ।
10: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौँ। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेर भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
11: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
10: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँचे वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
11: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइराखेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
10: नानीहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन। अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदानी भन्ने कुरा त्यो ठूलो आमदानी, धेरै आमदानी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
11: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न
10: यस्तो हो नि। राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेको छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन, सानो लगानीमा धेरैजनालाई सानोतिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन, कम्तीमा नि त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठुलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
11: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
10: उदाहरण छन् उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
11: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
10: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
1: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ। र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
2: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
3: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ
2: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ
3: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ
2: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं
3: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं वनभोज सकिएपछि आगो राम्ररी निभाऊ
2: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ
3: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कारवाही गराऊ
2: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ आफू बस्न वनलाई बचाऊ
3: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98 5502 22 98 5502 15 खबर गरौं
2: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: हार्दिक निमन्त्रणा राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ साङकोटी होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लवली कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550524454 98455204454 इमेल lok.lovely2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
9: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98454049486।
11: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
12: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
13: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
14: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
15: सम्पर्क नम्बर 9845082997
16: 9855109997।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
18: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
17: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
18: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
17: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
18: सञ्चालक
17: सुरेश श्रेष्ठ,
18: एसएनपी कम्पनीको कार्यालय
17: बाइपास रोड भरतपुर चितवन,
18: मोबाइल नम्बर
17: 9855603359,
18: 9855526959।
19: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
20: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
20: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
20: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
20: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
20: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

बिल्कुल मैनेजर देख रहा है।

0: रेडियो साइनम 89.8 मेगाहर्ज।
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: स्थानबाट महाभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामापोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँच बुथ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामापोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोत बारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरिबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
2: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने, सुकुम्बासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट, त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूलाबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु, कार्य प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिम आदेश जारी भएको छ।
1: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ? यसमा
2: के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्नमित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रतिस्थितिको देखिँदा विपक्षीहरूबाट लिखित दबाव परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियालाई अगाडि बढाउँछौँ।
1: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेशबारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाती स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरू मध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका दुई स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौँ।
3: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देख्यो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
4: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरू काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
3: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरेँ होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कुल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कुलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठुलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
4: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
3: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि, हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने, बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
4: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानव अधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
3: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई दास बासको पास र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेऱ्यौँ। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
4: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
3: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढङ्गले छिटोभन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
1: उनी थिइन् पनि प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बासकोठा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, हुर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजुद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
0: आफ्ना तीनवटा युद्ध पोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: Details of all our services are at bbcworldservice.com.

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगा।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
2: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ
1: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ
2: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ
1: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं
2: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं वनभोज सकिएपछि आगो राम्ररी निभाऊ
1: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ
2: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ
1: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ आफू बस्न वनलाई बचाऊ
2: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98552 98557 खबर गरौ
1: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश
3: हार्दिक निमन्त्रणा राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ साङकोटी होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड भुक्तानी गर्न सकिने।
1: प्रधान पूर्व न्यायाधीश समाजले यसै विषयलाई विज्ञप्ति जारी गरेको छ। यसमा नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक पनि राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। सर्वोच्चको फूलकोटमा तिलप्रसाद श्रेष्ठ बाहेक सबै न्यायाधीश सहभागी भएका थिए। श्रेष्ठ भने उपचारका लागि विदेशमा रहेका छन्। प्रधान न्यायाधीशमा सिफारिश भएका शर्मा पनि बैठकमा सहभागी थिए। उनले अब गोला प्रक्रियामा नराख्न आग्रह गर्दै आफूलाई मुद्दा सुनवाईबाट अलग गराएका छन्। प्रधान न्यायाधीशमा गरिएको सिफारिशका विषयमा न्यायाधीश विभाजित देखिएको एक न्यायाधीशले बताएका छन्। भर्खरै सिफारिश भएको र संसदीय सुनवाईलाई प्रक्रियामा नपुगेकाले केही दिन पर्खनु पर्ने धारणा पनि ती न्यायाधीशले राखेका थिए। कार्यपालिकाले पिक एण्ड चुज शैली अप्नाएको भन्दै त्यसलाई स्वीकार गर्न नहुने राय पनि अन्य न्यायाधीशले राखेका थिए। संविधानले नरोके यसले प्रधान न्यायाधीश बन्न

0: अस्वस्थ दौड़ निम्त्याउने र न्याय सम्पादनमै असर पर्ने अवस्था आउने उनीहरूको तर्क थियो। संवैधानिक परिषदको संरचना नै राजनीति भएको उल्लेख गर्दै यसलाई सच्याउन जरूरी रहेको पनि न्यायाधीशहरूले धारणा राखेका छन्। जो पुनरावेदनबाट बाहिरिएका थिए उपशीर्षकमा खबर छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्ति बारे एउटा अनौपचारिक तर स्थापित अभ्यास रहँदै आएको थियो। वरिष्ठतम न्यायाधीश नै अन्तत नेतृत्वमा पुग्ने यसपटक भने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले 7 दशक पुरानो त्यो परम्परालाई तोड्यो। सर्वोच्चमा रिक्त प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र त्यसपछिका कुमार रेग्मी तथा हरिफ यानलाई छाडेर चौथो वरियताका मनोज कुमार शर्मालाई परिषदले सिफारिश गरेपछि न्यायिक वृत्त कानूनी व्यवसाय त्यसै गरी राजनीतिक क्षेत्र पनि तरंगित भएको छ। र अवैधानिक वाणिज्य दूत पदमुक्त शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले विदेश स्थित 15 जना नेपाली अवैधानिक वाणिज्य दूतहरूलाई पदमुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले राष्ट्रपति समक्ष आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। साथै संघीय संसदका सदस्यको उपस्थितिका लागि आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने निर्णय भएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिको 1947 नम्बर 81 पनि अनुमोदनका लागि संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। मन्त्री पोखरेलले लिपुलेखमा देखिएको सीमा विवाद बारे भारतसँग सम्वाद हुने बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाइसकेकाले द्विपक्षीय सम्वादबाट निकास निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयको संख्या बाचा पत्र बमोजिम 18 बनाउने प्रक्रियामा रहेको बताउँदै उहाँले जुन मन्त्रालय एक आपसमा अन्तर सम्बन्धित छन् त्यसलाई मिलाएर कम बनाउने प्रक्रियामा गएको प्रश्न पार्नुभयो। सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश, डोजर आतंक रोक्न कंग्रेस सभापतिको माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश नै जारी गरेको छ। सरकारले भत्ताभत सुकुम्बासी बस्ती खाली गरिरहेका बेला सर्वोच्चले शुक्रबार यस्तो आदेश गरेको हो। काठमाडौँ नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेपछि रिट निवेदन दायर भएको थियो। त्यसमाथि शुक्रबार सुनवाई गर्दै न्यायाधीश दुर्गा कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। इजलासले विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न लगायतका आधारभूत आवश्यकता सुनिश्चित गर्न पनि भनेको छ। रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म बस्ती नहटाउन तथा प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न इजलासले सरकारलाई निर्देशन दिएको छ। यस्तै एकीकृत डिजिटल लागत संकलन गरेर उनीहरूलाई व्यवस्थित गर्न समेत निर्देशन दिइएको छ। थापाछली बस्तीमा बस्ने गोपाल रोन पहली, जेनजी अगुवाहरू ओजस्वी भट्टराई, अवर्ण चौधरी, तनुजा पाण्डे, माजिद अन्सारी, प्रबल विक्रम राणा, कविता राई, विकास कुमार गुप्ताले सर्वोच्चमा रिट हालेका थिए। उपकुलपतिका लागि एकीकृत कार्यविधि गोर्खापत्रमै खबर छ। सरकारले विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 व्यवस्था बमोजिम 8 विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनौट प्रक्रिया अगाडि बढ़ाएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सरकारले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेसँगै विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले दरखास्त आह्वान गरेको छ। मन्त्रालयले दस्तावेज दरखास्त पेश गर्न 10 दिनको समय सीमा तोकेको छ। मन्त्रालयका उपसचिव देवबहादुर धामीका अनुसार सबै प्रक्रिया पूरा भई उपकुलपति नियुक्त हुन करिब 1 महिना लाग्नेछ। उहाँले भन्नुभयो आवेदनका लागि 10 दिन समय तोकिएको छ। स्क्रिनिङ, संक्षिप्त सूची प्रकाशन, प्रस्तुतिकरण र अन्तर्वार्ता हुँदै सिफारिश गर्न करिब 3-4 साता लाग्नेछ। मन्त्रालयले उपकुलपति पदमुक्त भएपछि विश्वविद्यालयको दैनिक व्यवस्थापकीय कामकाज सहज बनाउन वैकल्पिक व्यवस्था गर्न लागेको छ।
1: संघीय संसद अन्तर्गतको संसदीय सुनाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ। समितिको निर्णय अनुसार शर्मा विरूद्ध उजुरी भए जेठ 4 गतेसम्ममा समितिमा दिनुपर्नेछ। उजुरी जोसुकैले दिन सक्नेछन्। समितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशका लागि सिफारिश भएका डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाउन उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषदमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डाक्टर शर्माको नाम शुक्रबार समितिमा प्राप्त भएको जानकारी दिएका थिए। नाम प्राप्त भएपछि समितिले 10 दिनको समय सीमा निर्धारण गर्दै जेठ 4 गतेसम्ममा उजुरी संकलन गर्ने निर्णय गरेको हो। प्रस्तावित न्यायाधीश शर्मा विरूद्ध उजुरी माग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
0: महानगरको बीचमा अस्थि पञ्जर भवन, गोर्खापत्र खबर लेख्छ। संघीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ। मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण शुरू गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्ता पाताले घेरिएको र अधुरो कंक्रीट संरचना अस्थि पञ्जर जस्तो देखिन्छ। यसका कारण शहरको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, पर्यटकीय केन्द्र रत्न पार्क क्षेत्र सहित महानगरको सौन्दर्य नै कुरूप बनाएको छ। भ्यू टावर भन्दै होचो भागमा गरिएको निर्माणलाई काठमाडौँ महानगरपालिकाले मेगा प्रोजेक्ट नाम दिएको छ।
1: मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू अब नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। ऐनमा रजिस्ट्रेशन सम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ। तोकियो बमोजिमको लिखित रजिस्ट्रेशन, नामसारी, दाखिल खारे, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्नेछ। मालपोत ऐनको दफा 8 गमा भनिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध ऐनमा संशोधन गरेर उक्त प्रावधान थपिएको बताएका छन्। मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू अब स्थानीय तहमै पुर्याउने प्रयास थालिएको उनको भनाइ छ। त्यसकै लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरू छनौट गर्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन्। मालपोत र नापी सेवा अब पालिकाबाटै शीर्षकमा आजको कान्तिपुरमा खबर छापिएको छ।
0: वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरूका लागि आरोहण गर्ने समय हो। कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्ड तोड्ने नयाँ कीर्तिमान राख्न आतुर देखिन्छन्। नेपाल पर्यटन बोर्डले 6500 मिटर भन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ। यसपटक 7 समिट ट्रेक्सबाट 85 जनाले सगरमाथा आरोहण गर्दैछन्। हिमाल आरोहणमा विदेशीको मोह नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: सुरक्षित कारोबार सँगै झुक्क रहो हरेक दिन।